0: बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।

0: खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548-55562, 048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।

0: sip on ya. Extreme energy drink.
1: Sujana, Sujana, Sujana. दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान व्यवसायी मजदूर कर्मचारी युवा महिला तथा न्यायप्रेमी दाजुभाई तथा दिदीबहिनीहरू यदि तपाईहरू बैंक सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ पटक पटक ताकेता धम्की सार्वजनिक 35 दिने सूचना कालो सूची धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोल टोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ हामी कसैसँग झगडा गर्न होइन न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ आउनुहोस् आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौं वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्तित्व अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी मिति 2083 श्रावण 23 गते स्थान चरीकोट सादो बाटो समय बिहान 11 बजे आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा
3: यो रेडियो सैलुङको समय सूचक हो
4: यति बेला बिहानको 8 बजेको छ

नमस्कार दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 23 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले ढिलो होला तर गलत हुँदैन नआतिनुहोस् प्रधानमन्त्री शाह, ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह, ग्यास लुकाउनेलाई कार्यवाही, कप्तानगंज घटनामा 112 घर भौतिक संरचना र 160 सवारी साधनमा क्षति, सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था, मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा लगायत समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। ढिलो होला तर गलत हुँदैन नआतिनुहोस् प्रधानमन्त्री शाह। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। उहाँले नआतिन पनि सबैलाई आग्रह गर्नुभएको छ। शाहले सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताउनु भएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले बताउनु भएको छ। केही समय लाग्छ सही समय आउनलाई, ढिलो होला तर गलत हुँदैन नआतिनुहोस् उहाँले भन्नुभएको छ। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिण्डर बिक्री हुन थालेपछि बजारमा ठूलो मात्रामा एकै पटक माग बढ़ेकाले अभाव भएको उहाँले भन्नुभएको छ। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पूरा सिलिण्डर वितरण शुरू भए पश्चात ग्यासको मागमा एकै पटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ। बढ़दो माग र आपूर्ति विसन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमतामा 10,166 मेट्रिक टन रहेको पनि उहाँले बताउनु भएको छ। माग अत्याधिक भएकाले वितरणमा देखिएको समस्या समाधानको लागि भारत सरकारलाई कोटा बढ़ाउन आग्रह गरिने उहाँले बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सरकारी अस्पतालको फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो उहाँले डाक्टरले लेखिदिएको पेप्सी कन देखाउँदै औषधि माग्नुभयो तर त्यो औषधि उक्त फार्मेसीमा पाएन। अस्पताल बाहिर निजी फार्मेसीमा गएर किन्नुको विकल्प रहेन, महँगो र अत्यावश्यक औषधि यहाँ पाइँदो रहेनछ उहाँले भन्नुभयो। सरकारी अस्पतालमा त सबै किसिमको औषधि पाउनुपर्ने होइन र श्याम भुजेल र ट्रमा सेन्टरको फार्मेसी एक उदाहरण मात्रै हो। अधिकांश सरकारी अस्पतालका फार्मेसीमा अधिकांश बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। वीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवेणी शिक्षण निजामती क्रान्ति बाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, भक्तपुर अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएको फार्मेसीमा अधिकांश औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1,298 किसिमका औषधि मध्ये मुस्किलले 350 मात्र पाइन्छ। नयाँ पत्रिकाले देशभरका ठूला संघीय सरकारी अस्पतालको फार्मेसीमा औषधिको उपलब्धता बारे सोद्धा सबैजसोले बिरामीको औषधि निकै कम भएको र अन्य औषधि पनि खरिद प्रक्रिया अघि बढ़ाउन नपाउने अवस्था रहेको जानकारी दिए। सुलभ मूल्यमा पाइने
आसाममा अस्पतालको फार्मेसीमा पुग्ने अधिकांश बिरामी निराश भएर निजी धाउन बाध्य छन्। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। मल्लीमा भारत जाँदा पक्राउ पर्नुभएका सर्लाहीका दाजुभाइ रिहा। मल्लीमा भारत जाँदा पक्राउ पर्नुभएका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर फर्किनु भएको छ। भारतको सीतामढी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको कलेजालासे धरोटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलारा नगरपालिका पाँचका 60 वर्षीय नगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 पक्राउ पर्नु भएको थियो। दुई बोरा युरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कने क्रममा दुवैजनालाई भारतीय सुरक्षा सीमा बल र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको भूमारा डुमारा स्थित कारागार चलन गरिएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेका नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनीतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँलाई लिन परिवार भारत पुगेको थियो। 10,000 भारतीय रूपियाँ धरोटीमा छुटेका सिंहका दाजुभाइले तारीका लागि अदालत धाउनु पर्ने भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। ग्यास लुकाउनेलाई कार्यवाही। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाइ तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने र विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने सरकारले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई सिपाही आफू निकट व्यक्ति होटल र व्यवसायलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यान आकर्षण भएको विभागले जनाएको छ। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै ग्यास विक्रेता तथा डिपोले ग्यासको कृत्रिम अभाव देखाएर तोकिएको भन्दा महँगो मूल्यमा ग्यास बिक्री गरेको गुनासो आएकाले त्यस्ता व्यवसायलाई कानून अनुसार हदैसम्मको कार्यवाही गर्ने गरी चेतावनी दिएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कप्तानगंजमा घटना 112 घर भौतिक संरचना र 61 सवारी साधनमा क्षति। दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना र 61 सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राको लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंजसहित सुनसरीका विभिन्न स्थानमा तोडफोड़ आगजनी र हिंसात्मक प्रदर्शनी भएको थियो। प्रहरीका अनुसार तोडफोड़ आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचनामध्ये 33 पक्के घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्चे मध्ये 25 जलेर नष्ट भएका छन्। यसबाहेक 50 टहरा 2 मन्दिर 5 अन्य संरचना 1 इटा भट्टामा समेत तोडफोड़ तथा आगजनी मा क्षति पुगेको छ। त्यस्तै 61 सवारी साधनमा क्षति पुगेको छ। ती मध्ये 44 दुई पाङ्रे र 5 चार पाङ्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको गौरी शंकर गाउँपालिका वडा नम्बर 9 रहेको एलुङ्री हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको छ। आधार शिविरमा फेला परेको शव गत वर्षको कार्तिक 17 गते एलुङ्री आरोहणको क्रममा हिम पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार हेलिकप्टर मार्फत प्रहरी एलुङ्री आधार शिविरमा पुगेको भए पनि मौसम खराब भएपछि शव नलिई फर्केको छ। दोलखाको कालिम्चो गाउँपालिका वडा नम्बर 6 गुजारपामा रहेको गुजारपा आधारभूत विद्यालयका विद्यार्थीका लागि स्कूल अफ डेमोक्रेसीको तर्फबाट युवा व्यावसायी प्रभु राम श्रेष्ठले विद्यालय पोषक ट्र्याकसुट तथा स्टेशनरी सामग्री वितरण गर्नुभएको छ। कक्षा 8 पढ़ाइ हुने गुजारपा आधारभूत विद्यालयको लागि श्रेष्ठले 100 थान ट्र्याकसुट र स्टेशनरी गरी 2,00,000 बराबरको शैक्षिक सामग्री उपलब्ध गराउनु भएको पत्रकार एवं अभियन्ता गोकर्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो।
सिन्धुली जिल्लामा एक वर्षको अवधिमा 282 जना मानिस हराउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला तथा बाल बालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा प्राप्त निवेदन अनुसार जिल्लामा हराउनेमा सबैभन्दा बढ़ी महिला बाल बालिका रहेको बताइएको छ। हराइएका मध्ये 277 जना फिलअप गर्नु भएको छ भने 5 जना अझै सम्पर्कविहीन हुनु भएको छ। काभ्रेको धुलीखेलका ठूला होटलहरूमा छड्के अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लान्चोक खाद्य प्राविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा वाणिज्य कार्यालय धुलीखेलको संयुक्त बजार अनुगमन टोलीले ठूला होटलको बनसारमा छड्के अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको नेतृत्वमा होटल सारथी द्वारी काज रिसोर्ट होटल गाया अनुगमन गरिएको हो। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरिएको बताइएको छ। हवस् त, यो खबरसँगै हामी कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामे भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।
2: अरे यही थियो त, कहाँ सरे आजकल
5: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
5: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त।
8: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
5: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
10: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
5: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
10: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
13: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
9: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
14: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30-282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू
2: हजुर यहाँ मिरा

क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844008044, 9804173107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-4740। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
2: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: हैन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844649608, 9844649608।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
10: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
11: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
10: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
11: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
10: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
11: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
12: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
13: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
12: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
13: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
7: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
13: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
7: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
13: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
7: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
13: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
7: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
13: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
7: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
13: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
9: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 98024087066।
13: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
14: नमस्ते डाक्टर सर।
15: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
16: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ती मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: हाम्रा सेवा तथा सुविधाहरू:
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा

0: पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान, व्यवसायी, मजदूर, कर्मचारी, युवा महिला तथा न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईहरू बैंक सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ, पटक पटक ताकेता, धम्की, सार्वजनिक 35 दिने सूचना, कालो सूची, धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन, शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ। यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोलटोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ। हामी कसैसँग झगडा गर्न होइन, न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ। आउनुहोस्, आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौं। वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्ति अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला, बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी, मिति 2083 श्रावण 23 गते, स्थान चरीकोट सादो बाटो, समय बिहान 11 बजे, आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश हापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।

0: अरे यही थियो त, कहाँ सरे आजकल।
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ,
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो।
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त।
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ। अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ,
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
0: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानेमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
2: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
3: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेटबु दोलखा। एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी मोबाइल नम्बर 9865596994 र 9816509463।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन क्या हो
7: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
6: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
7: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्षधाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साडो बाटो चरीकोट।
8: The Rising Star. Rising Star? Rising Star?
9: Yes, the Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
9: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
8: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
9: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
10: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
12: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
13: अविनाश, तिमी किन निराश छौ त?
14: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो,
13: अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
2: ओहो हो त रहेछ त गाँठे
0: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048473107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाइ, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाइ, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हैन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
5: पारे पनि किन दुखेसो पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल SPL का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफ थोक मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडो बाटो चरिकोट।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
6: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
13: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
12: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
12: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: 苏总呢？苏总呢？苏总呢？दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान व्यवसायी मजदूर कर्मचारी युवा महिला तथा न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू यदि तपाईहरू बैंक सहकारी वा लघुवित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ पटक पटक ताकेता धम्की सार्वजनिक 35 दिने सूचना कालो सूची धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोल टोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ हामी कसैसँग झगडा गर्न होइन न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ आउनुहोस् आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौं वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्तित्व अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी मिति 2083 श्रावण 23 गते स्थान चरीकोट सादो बाटो समय बिहान 11 बजे आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35-21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117 र 49-421-130 सम्पर्क गर्न सकिनेछ राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली
3: अरे यही थियो त कहाँ सरेछ आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
3: के हुनु नि अभि मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
3: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
5: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त, माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
3: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
2: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
8: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
2: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
10: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
2: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
10: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पर चाहिए मम्मी।
1: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिमटेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय जाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
7: The rising star.
8: Rising star?
7: Rising star?
9: Yes, the rising star.

0: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
0: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भत्ता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ। गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पार्टी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804027066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: केन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: आया, आया।
12: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
12: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
12: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01431447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
1: होइन साईलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।

0: extreme energy drink.
1: 苏泽呢？苏泽呢？苏泽呢？दोलखा जिल्लाका सम्पूर्ण कर्जा पीड़ित किसान व्यवसायी मजदूर कर्मचारी युवा महिला तथा न्यायप्रेमी दाजुभाई तथा दिदीबहिनीहरू यदि तपाईहरू बैंक सहकारी वा लघु वित्तको कर्जाको कारण मानसिक तनावमा हुनुहुन्छ पटक पटक ताकेता धम्की सार्वजनिक 35 दिने सूचना कालो सूची धितो लिलामी वा अन्य दबावको सामना गरिरहनु भएको छ भने अब मौन बस्ने समय होइन शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने समय आएको छ यही मिति 2083 श्रावण 23 गते शनिबारका दिन चरीकोटको सादो बाटोमा आयोजना हुने वृहत कर्जा पीड़ित जनभेलामा गाउँ टोल टोलबाट सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ हामी कसैसँग झगडा गर्न होइन न्यायपूर्ण र मानवीय समाधानको माग गर्न एकजुट हुँदैछौ आउनुहोस् आफ्ना छिमेकी र गाउँका सबैलाई पनि साथमा लिएर चरीकोट सादो बाटो पुगौ वक्ताहरू नागरिक बचाओ अभियानका वरिष्ठ व्यक्ति अर्थ एवं रिनी एसोसिएशनका केन्द्रीय संयोजक देवी संग्रेउला बागमती अञ्चल संयोजक तेजेन्द्र रायमाझी मिति 2083 श्रावण 23 गते स्थान चरीकोट सादो बाटो समय बिहान 11 बजे आयोजक कर्जा पीड़ित सरकार समूह चरीकोट दोलखा
2: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
3: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
2: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
3: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
2: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
3: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
2: क्लासिक लेडिज टेलर्स चरीकोट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: छैन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
6: पारे पनि किन दुखेको पक्छ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्यो छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
5: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: एसपिएलका सबै प्लास्टिक

0: सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफत मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बहिनी।

कति उसको मात्रै छोरी भएर चाहिँ कस्तो सान्दियो हो? आखिर एउटा जय खोजेर जसरी दिनु पर्ने भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त।

0: ख्याल राख्नुहोस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईंलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईंले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548417, 98548557, 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
3: अरे यही थियो त, कहाँ सरे छ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू: केक, पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरिकोट दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 1 बजेको छ।

0: के तपाईँले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पन्छाउन खोज्नु भएको त छैन?
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईँको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87093, पान पसल साडुबाटो चरीकोट।

0: जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
5: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानिमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
4: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: आवश्यक कागजातहरू, सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख।

अपराह्न 4 बजेको दुलखा र दुलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा स्कूटर दुर्घटनामा गम्भीर घाइते हुनुभएका एकजनाको मृत्यु। दोलखाको कालिङचुकमा संचालित कालिङचुक दर्शन लिमिटेड नाफामा लगायतका स्थानीय प्रसंगसहित संविधान संशोधन संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। संविधान संशोधन संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा ले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य रहेको छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायतका सीमान्तकृत समुदायको राज्य का सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निवर्तमान सभापति सरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताउनु भएको छ। विश्वकर्माको अनुसार देउवा साउन 28 गते दिउँसो 12 बजे फर्कने समय तय भएको हो। यसअघि निवर्तमान प्रवक्ता डाक्टर प्रकाश शरण महतले उपचारको क्रममा विदेशमा रहनु भएको देउवा साउन 26 गते राति नेपाल फर्कने बताउनु भएको थियो। देउवा फागुन 13 गते उपचारको लागि नेपालबाट सिंगापुर जानु भएको थियो। सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिए लगत्तै उहाँ चैत 2082 हङकङ पुग्नु भएको थियो। नेपाल आएर देउवाले नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। इतर समूहले शुक्रबार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले साउन 29 गतेबाट काठमाण्डुमा शुरू हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिनुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै संकटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताउनु भएको छ। काठमाण्डुमा 8 दलको अग्रगामी मोर्चाको अवधारणा पत्र सार्वजनिक गर्नुहुँदै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रश्न पार्नु भएको हो। विगतका त्रुटिहरूलाई सुधारेर जनताप्रति उत्तरदायी बन्ने प्रतिबद्धता जनाउनु हुँदै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासको लागि यो मोर्चाले गतिशील रूपमा काम गर्ने बताउनु भएको हो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेएनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताउनु भएको छ। शनिबार 8 दलको अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष यादवले देशको स्वाधीनतामा खतरामा परेको कारण अग्रगामी मोर्चा गठन गरिएको बताउनु भएको हो। देशमा धेरै राजनैतिक परिवर्तन भएको तर उत्पीडित समुदायले न्याय नपाएको बताउनुहुँदै उहाँले न्याय दिलाउन अग्रगामी मोर्चा अगाडि बढ़ाइएको बताउनु भएको हो। दोलखामा बजार अनुगमन नियमित नहुँदा कालोबजारी बढ़ेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। जिल्लामा नियमित बजार अनुगमन नहुँदा कालोबजारीकरण बढ़नुका कारण उपभोक्ताहरू ठगिनु परेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। यसै सन्दर्भमा हामीले जिल्लाका केही उपभोक्ताहरूलाई नियमित बजार अनुगमन नहुँदा कस्तो समस्या भएको छ भनेर सोधेका छौं।

0: सरकार के छैन, नियमित गर्दै देखि धेरै राम्रो हुन्थ्यो। अब फेरि यो अलिक ठुलो बजारमा मात्र गर्नु, अब हाम्रो त्यहाँ चोक छ, त्यहाँ अह त्यहाँ कालोबजारी भइरहेछ, त्यहाँ अनुगमनै गर्दैन, त्यही त ऊ सडिरहेको सामान्य बिक्री भइरहेछ। त्यहाँ चाहिँ चरिकोटमा त यही चाडबाड आएको बेलामा मात्र हो, त्यहाँभन्दा अघि पछि गर्दैनन्, हामीले एउटाले बोलेर हुँदैन।
1: नानकुमारी खड्का, सहरमा मात्रै गर्छन्, अब गाउँघरमा त त्यति गर्दैन। जस्तो बेचिने भएको छ, अब सडेको मरेको कुहिएको, अब भाउ जति बढाए पनि, अब अहिले चिनी छ भन्छन् 130 भन्छन् एक किलो चिनी खानलाई, अब हामीले डोडो छैन त।
2: मिठो सुबेरी हो, दसैँ आउँछ सहरमा मात्रै गर्छन्, अघि पछि शून्य बजार चाहिँ नि ठुल्ठुलो बजारमा मात्रै गर्छन्, गाउँघरको सानो बजार हेर्दैनन्।
3: मेरो रामबाई बुढा अनि सधैँ गरिदिनु पर्छ नि बाबा, सधैँ गर्नुपर्ने हो, उनीहरू गर्दैनन्, उही दसैँमा देखाउनलाई गर्छन्, अहिले पछि गर्दैनन्, गाउँमा गर्दैन, सहरमा मात्रै गर्छन्।
4: अब स्थानीय प्रसंगहरू। दोलखामा स्कूटर दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको जिल्लाको बैतेश्वर गाउँपालिका नम्बर 6 नामदुका 40 वर्षीय रमेश घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो। शुक्रबार मध्यान्न तामाकोशीबाट बिरकोटतर्फ जाँदै गरेको बा प्र 02-03 03-35 नम्बरको चारपाङ्रे स्कूटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घिमिरे गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँको अनुसार घिमिरेको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको हो। ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडाहरूमा गर्नुपर्ने बताउनु भएको छ। दोलखाको सदरमुकाम चरिकोटमा भएको दुई दिने मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले पछिल्लो समय दोलखामा मानसिक तनावका घटनाहरू बढ़िरहेको बताउनुहुँदै यस्ता कार्यक्रमहरू जिल्लाका सबै स्थानीय तहका वडाहरूमा गर्नुपर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पार्टीका संस्थापक नेता तथा पर्वतारोही माया गुरूङ निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न अधिवेशनमा उहाँले प्रतिस्पर्धी 3 उम्मेद्वारलाई पछि पार्दै जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्नु भएको हो। 296 प्रतिनिधि मध्ये 246 जनाले मतदान गर्नुभएको थियो। गुरूङले 149 मत प्राप्त गरी सभापतिमा निर्वाचित हुँदा प्रतिस्पर्धीहरू कम्बल खड्काले 61, कुमार श्रेष्ठले 20 र पासाङ तमाङले 13 मत पाउनु भएको थियो। सभापतिका अर्का उम्मेद्वार देलराम श्रेष्ठले अन्तिम समयमा आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो। उपसभापतिमा सरोज श्रेष्ठ 123 मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी निमा वाङछेन लामाले 65 र मुकेश शेर्पाले 47 मत प्राप्त गर्नुभएको थियो। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय पहुँच योग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञ सम्बन्धी नियमित सेवा शुरू गरेको हो। सिन्धुलीमा किसान अझै परम्परागत खेती प्रणालीमा निर्भर रहनु, व्यावसायिक खेती विस्तार नहुनु, प्रशोधन उद्योगको अभाव तथा बजारको सुनिश्चितता नहुनु लगायतका कारणले किसानहरू कोदो उत्पादनमा आकर्षित बन्न नसकेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल कोदो खेतीयोग्य जमीनको क्षेत्रफल 62,713 हेक्टर छ, जसमा 10,742 हेक्टरमा कोदो खेती गरिएको पाइन्छ। जिल्लामा आर्थिक वर्ष 2081-82 10,957 मेट्रिक टन कोदो उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख अनुप अधिकारीले बताउनुभयो। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो? अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
7: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रातै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
1: होइन यस साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नुका साथै

0: 95048।
1: टाँसिदेली बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरिकोट।
3: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा साउन 28 गते नेपाल फर्कने तयारी। पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने सभापति गगन थापाको प्रतिबद्धता। राष्ट्रियता र विकासको सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्न पर्ने एमाले सचिव शंकर पोखरेलको भनाई। र युक्रेनको राजधानी किएव भएको उत्तर पूर्वी जिल्लामा रूसी आक्रमण, एक बच्चा सहित 3 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताउनु भएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताको लागि संस्थापन पक्षमाथि दबाव बढ़िरहेको बेला थापाले आत्मा मारेर एकता नहुने बताउनु भएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मा नमरिकन एकताबद्ध हुने बताउनु भएको हो। उहाँले त्यसका लागि आजै पदाधिकारीको बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समितिको बैठकले आवश्यक निर्णय गर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताउनु भएको छ। काठमाण्डु क्षेत्र नम्बर 6 स्थित नेकपा एमाले तारकेश्वर नगर कमिटिद्वारा आज आयोजित कार्यक्रममा उहाँले जनताको विश्वास जित्न जनप्रिय हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। पार्टीले जनतासँगको सम्बन्ध सुधारको लागि जागरण अभियान सञ्चालन गरेकाले जनसंगठनलाई परिचालित गरिएको उहाँले बताउनु भएको हो। हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षमा प्रस्तुत हुनुपर्छ उहाँले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले सरकारले 3 वटा प्रज्ञा प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्ति प्रति असन्तुष्टि जनाउनु भएको छ। मालेन्द्र शाह नेतृत्वको सरकारले गरेको नियुक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले दावी गर्दै आएको सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको आरोप लगाउनु भएको हो। मनोनयनलाई लक्षित गर्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व न्यून रहेको भन्नुहुँदै प्रश्न उठाउनु भएको छ। कुल 29 जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट कोही पनि नपरेको र कर्णाली प्रदेशबाट जम्मा 1 जना मात्रै समेटिएको उहाँले बताउनु भएको हो। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजनीतिक भावनात्मक फेसबुक स्टार्टअपले नभई काम र परिणामले चल्ने भन्नुहुँदै सचेत गराउनु भएको छ। प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमा केही समय लाग्छ, सही समय आउनलाई र कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै पोस्ट गरेपछि बस्नेतले यस्तो टिप्पणी गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले सही समय आउन समय लाग्ने, ढिला भए पनि गलत नहुने भन्दै नआतिन आग्रह गर्नुभएको थियो। सुनेको र देखेको भन्दा वास्तविकता फरक हुन सक्ने र कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्थिति आउने भन्दै यो पहिलो पटक नभएको धारणा उहाँले राख्नु भएको थियो। प्रधानमन्त्रीको उक्त स्टार्टअपलाई लिएर सचिव बस्नेतले दुःख पायो मंगलले आफ्नै ढंगले भन्दै व्यङ्ग्य गर्नुभएको हो।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताको राजनैतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताउनु भएको छ। राप्रपा काठमाडौँ महानगर नगर कमिटिको अधिवेशनलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्गदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित हुन नहुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। अध्यक्ष लिङ्गदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। नेपाली कांग्रेसका पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले पूर्व प्रधानमन्त्री शरबहादुर देउवा स्वदेश फर्कने क्रममा स्वागतका लागि उपस्थित हुन नेता कार्यकर्तालाई आह्वान गर्नु भएको छ। काठमाडौँको वसुन्धारामा आज नुवाकोट एकका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पूर्व सभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता तथा कार्यकर्तालाई आह्वान गर्नु भएको हो। जनजी आन्दोलनको क्रममा भएको सांघातिक आक्रमणमा परि घाइते हुनुभएका पूर्व सभापति देउवा 13 फागुनको राति सिंहपुर एयरलाइन्सको उडानबाट सिंहपुर जानुभएको थियो। उहाँ चैत 7/2082 सिंगापुरबाट थप उपचारको लागि भन्दै हङकङ पुग्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिषाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा रासोपाकै सांसदहरूले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टेटस लेख्नु भएको थियो। प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाब दिनुहुँदै शाहले लेख्नु भएको छ, परिवर्तनको लागि यो महान जनादेश पाएको सरकारमा हामी कोही एक्लै छैनौ, हामी सबै साथमा छौं। हिजो सदनमा भनेको झैं नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। उहाँले संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराउनु भएको छ र यो काम निरन्तर हुने उहाँको भनाइरहेको छ। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनैतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले अग्रगामी मोर्चा गठन गरेका छन्। जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चाले अग्रगामी मोर्चा गठन गरेका हुन्। नयाँ बानेश्वरको थापा गाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र सार्वजनिक गर्नु भएको थियो। अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाउनु भएको छ। दोलखामा नियमित रूपमा बजार अनुगमन नहुँदा कालोबजारी बढ़ेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। जिल्लामा नियमित बजार अनुगमन नहुँदा कालोबजारीकरण बढ़ेका कारण आफूहरू ठगिनु परेको उपभोक्ताहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले जिल्लाका केही उपभोक्ताहरूलाई नियमित बजार अनुगमन नहुँदा कस्तो समस्या भएको छ भनेर सोधेका
4: छौं। नियमित गर्दै धेरै राम्रो हुन्थ्यो, फेरि यो अलिक ठुलो बजारमा मात्र गर्नु, अब हाम्रो त्यहाँ चोक छ, त्यहाँ कालोबजारी भइरहेछ, त्यहाँ अनुगमन नै गर्दैन, त्यही त ऊ सडिरहेको सामान्य बिक्री भइरहेछ। त्यहाँ चाहिँ चरिकोटमा त यही चाडबाड आएको बेलामा मात्र हो, त्यहाँभन्दा अघि पछि गर्दैनन्, हामीले एउटाले बोलेर हुँदैन।
5: मानकुमारी खड्का, सहरमा मात्रै गर्छन्, अब गाउँघरमा त त्यति गर्दैन। जस्तो बेचे नि भएको छ, अब सडेको मरेको कुहिएको, अब भाउ जति बढाए पनि, अब अहिले चिनी छ भन्छन् 130 भन्छन् एक किलो चिनी खानलाई, अब हामीले डोडो छैन त।
6: मिसु सुबेरी हो, दस आउँछ सब मात्रै गर्छन्, अघि पछि सुन्ने बजार चाहिँ नि ठुल्ठुलो बजारमा मात्रै गर्छन्, गाउँ घरको सानो बजार हेर्दैनन्।
7: मेरो रामबाइ बुढा अनि सधैँ गइदिनु पछाडि बाबा सधैँ गर्नुपर्ने हो, उनीहरू गर्दैनन्, उही दसैँमा देखाउन लागे गर्छन्, अहिले पछि गर्दैनन्, गाउँमा गर्दैन, सहरमा मात्रै गर्छन्।
8: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
9: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
8: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
9: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
8: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
9: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
8: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
10: कति बिग्रेको हो?
8: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
10: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउने कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
8: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
10: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
11: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
8: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
8: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
9: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
8: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-85-49-63।
9: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
12: जागिर खाने मौका त आएको थियो नि, तर
13: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
12: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
13: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
14: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
15: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
14: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-83-10-7।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यले पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
16: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
8: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
1: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेटबु दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले पत्रकार सुभाष योञ्जनलाई स्थापना दिवसको अवसर पारेर सम्मान गरेको छ। फोनिस दोलखाले आज सदरमुकाम चरिकोटमा आयोजना गरेको स्थापना दिवस कार्यक्रमको अवसरमा योञ्जनलाई नगद 5,000 र प्रमाणपत्र सहित सम्मान गरेको हो। कार्यक्रममा टुरिज्म मीडिया नेटवर्क प्रणालीले दोलखाको ऐतिहासिक एवं पर्यटकीय स्थल 1200 पल्टन थुबे डाँडाको बारेमा निर्माण गरेको वृत्त चित्र पनि सार्वजनिक गरिएको थियो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका अध्यक्ष अर्जुन पाखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य उर्मिला सुनवार, बामेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाकै अध्यक्ष हिरा कुमार तामाङ, बेगु गाउँपालिकाको उपाध्यक्ष देविका थामे, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार शम्भु गौतम, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, संस्कृतिविद शान्त कृष्ण श्रेष्ठ, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफले, प्रेस चौतारीका अध्यक्ष सृजन कुमार घिमिरे र प्रेस सेन्टर नेपालका अध्यक्ष सूरज बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू जिल्लाका सबै वडामा गर्नुपर्ने बताउनु भएको छ। चरिकोटमा भएको दुई दिने मानसिक स्वास्थ्य र मानवाधिकार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले पछिल्लो समय दोलखामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या भएका मानिसको संख्या बढ़िरहेकाले मानसिक स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरू जिल्लाका पालिका र वडाहरूमा गरिनुपर्ने बताउनु भएको हो। उहाँले यस्ता कार्यक्रम गर्नको लागि ग्रामीण विकास टुकी संघ दोलखाले सकेको सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ। ग्रामीण विकास टुकी संघ दोलखा र सेवी नेपालको संयुक्त आयोजनामा भएको तालिममा स्वास्थ्य कर्मी, शिक्षक, सुरक्षा कर्मी, संचार कर्मी लगायतको सहभागिता रहेको थियो। तालिमका सहभागीहरूलाई सेवी नेपालका कार्यक्रम अधिकृत भगवती श्रेष्ठले मानसिक स्वास्थ्य र मानव अधिकार, यौन व्यवहारमा परेका बालबालिकासँग काम गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरूषार्थ श्रेष्ठ र शिविर नेपालका विष्णु सुवेदी, सहभागीहरू दुर्गा भट्टराई र नवीन थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय पहुँच योग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञ सेवा नियमित रूपमा शुरू गरेको हो। सिन्धुलीमा किसान अझै परम्परागत खेती प्रणालीमा निर्भर रहनु, व्यावसायिक खेती विस्तार नहुनु, प्रशोधन उद्योगको अभाव तथा बजारीकरण सुनिश्चितता नहुनु लगायतका कारणले किसानहरू कोदो उत्पादनमा आकर्षित बन्न नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल कोदो खेती योग्य जमीनको क्षेत्रफल 62,713 हेक्टर छ, जसमा 10,742 हेक्टरमा मात्रै कोदो खेती हुने गरेको पाइएको छ। आज सिन्धुलीको बीपी राजमार्गमा हाएस दुर्घटना भएको छ। राजमार्ग अन्तर्गत गोलनजर गाउँपालिको नम्बर 5 हाएस दुर्घटना हुँदा 4 घाइते हुनु भएको छ। मोरङबाट काठमाडौँ जाँदै गरेको 5 ख 59 84 नम्बरको हाइएस्ट ब्रेक फेल भई अनियन्त्रित भएर सड़कको नालामा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार हाइएस्टमा चालक सहित 14 जना सवार हुनुहुन्थ्यो। दुर्घटनामा 4 जना घाइते हुनुभएको छ। घाइते मध्ये धनुषाको गणेशमान नगरपालिका 7 का 22 वर्षीय रूबी शाहको टाउको र अनुहारमा चोट लागेको छ। उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा साउन 28 गते स्वदेश फर्कनु हुने भएको छ। यसअघि 26 गते नै आउने भनिए पनि समय परिवर्तन भएको नेता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। उहाँले भन्नुभयो 26 गते राति आउँदा राति हुने भयो, त्यसैले नेता कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गरेका हौं। अब उहाँ 28 गते दिउँसो 12:25 बजे काठमाडौँ उत्रिनुहुनेछ। देउवा फर्किँदा आफूहरूले स्वागत कार्यक्रम राखेको समेत उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो हामी स्वागत गर्नको लागि विमानस्थलमा जान्छौं, त्यही अनुसार नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव राजन भट्टराई सहितका नेताहरूले एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भएको छ। महासचिव पोखरेल, सचिव भट्टराई सहितका एमाले नेताहरू आज वीर अस्पताल पुगेर अस्पतालमा उपचार र थपलियाको स्वास्थ्य अवस्थाबारे बुझ्नु भएको हो। उहाँहरूले थपलियालाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। अस्पतालका चिकित्सकहरूले थपलियाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी गराउनु भएको थियो। यसअघि भक्तपुरको गुण्डो स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बागमती प्रदेश सरकार गठन सम्बन्धी छलफलका क्रममा थपलियाको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावितले तत्काल पुनर्स्थापनाको माग गर्दै कुन सभा गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब 4 महिनापछि कुन सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गर्दै भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। मोर्चाले आवास, अधिकार, भूमि, स्वामित्व र सामाजिक न्यायका लागि भन्दै 3 मुख्य माग अघि सारेका छन्, जसमा विस्थापित परिवारलाई भूमि, स्वामित्व सहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घरटहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समसामयिक समय सीमा सहितको पुनर्स्थापनाको योजना सार्वजनिक गर्नुपर्ने रहेका छन्। सुनसरीको बराहा क्षेत्र नगरपालिका एक बराहा क्षेत्रमा चौतरा सड़कबाट 4 क्विन्टल 18 किलो घाँसोसहित 4 जना पक्राउ पर्न भएको छ। बराहा क्षेत्रबाट चौतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खन तलासी गर्दा 22 बोकामा उक्त परिणामको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। कार चालक धरान उपमहानगरपालिका 13 34 वर्षीय थमन राई र त्यसमा सवार ओखलढुङ्गाको माने भञ्जङ गाउँपालिका 5 22 वर्षीय जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका 3 26 वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका 38 वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किए भएको उत्तर पूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण 1 बच्चासहित 3 जनाको मृत्यु भएको छ। क्षेत्रीय सैन्य अधिकारीले जानकारी दिए अनुसार किए भले प्रति आक्रमणमा ब्यालिस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ। पछिल्लो समय मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढ़ाएको जनाएको छ। किए भएको उत्तर पूर्वी बोभरी जिल्लामा भएको आक्रमणमा पीड़ितहरूको मृत्यु हुनुको साथै अन्य 3 जना घाइते हुनुभएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टाका चिनकुले टेलिग्राम मार्फत जानकारी दिनुभएको छ। आक्रमणका कारण खसेको भग्नावशेषले घर तथा सवारी साधनमा क्षति पुगेको र गैरावासीय भवनमा आग लागि भएको उहाँले बताउनुभयो। युक्रेनको आपतकालीन सेवा पुखिम भहका गाउँमा भएको रूसी आक्रमणले एउटा 2 तले घर र 2 कार क्षतिग्रस्त हुनुको साथै गोदाममा आग लागि भएको उल्लेख गर्दै आगो बलिरहेको भवनको फोटो सार्वजनिक गरेको बताइएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा साउन 28 गते नेपाल फर्कने तयारी। पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई कटिबद्ध बनाउने सभापति गगन थापाको प्रतिबद्धता। राष्ट्रिय र विकासको सभामा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई र युक्रेनको राजधानी किए भएको उत्तर पूर्वी जिल्लामा रूसी आक्रमण एकपल्ट सहित तीनजनाको ज्यान गयो। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साधु बाटो चरीकोट।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हे सबै थाकेका र बोझले दबिएकाहरू हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। पवित्र धर्मशास्त्र बाइबलमा मत्तीको पुस्तक 11 अध्यायको 28 पदमा उल्लेख गरिएको ख्रिष्ट येशूको यो नीति वचन सँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गरिसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 97 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosalung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमान नभएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी झाँक्रीसँग हिँड्ने एकजना धुपौरे दाजुको तितो मिठो अनुभव सहितको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। अर्को शब्दमा भन्नुपर्दा, इसाईलाई सताउने व्यक्ति कसरी आफै इसाई पास्टर बने भन्ने घटनाक्रम आजको कार्यक्रममा समेटेका छौं। बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा रूचि राख्नुहुने टेक दर्नालको जीवन गवाही ईश्वरीय आश्चर्यकर्मद्वारा सजिएको छ। हाल उहाँ अगाप्य मण्डलीको पास्टरीय सेवकाईको जिम्मेवारी सहित जीवन व्यतीत गरिरहनु भएको छ। उहाँले जीवनको बाल्यकाल भूटानी शरणार्थी क्याम्पमा बिताउनुभयो। भूटानमा जन्मिएर नेपालको बेलडागी शिविरमा शरणार्थी जीवन बिताउनुभएका दर्नालज्यू हाल अमेरिका हुनुहुन्छ। बाल्यकालदेखि नै जीवनको अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका दर्नालज्यूको सेवकाईको लामो र फलदायी समय अवधिको अनुभव समेटिएको गवाही आज हामी प्रस्तुत गर्न गइरहेका छौं। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य जीवन गवाही हो। सेवकाईको 2 दशक लामो यात्रामा परमेश्वरले गर्नुभएको आश्चर्य कर्महरूलाई दर्नालज्यू आफैले जीवनमा भोगेर थाहा पाउनुभयो। परमेश्वरको आश्चर्य कर्महरू आफ्नै आँखाले देखेर पनि यसलाई इन्कार गर्नुभएको उहाँले पछि एकजना इसाईलाई गरिएको अमानवीय व्यवहारका कारण हृदय बदलिएपछि यसलाई विश्वास गर्नुभएको हो।
यस गवाहीद्वारा यीशुले तपाईंलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रिस्टलाई पछ्याउनु फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई छिनेर त्यससँग सम्बन्ध गाँस्नु हो भन्ने उहाँको बुझाइ छ। अतः एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमाझ कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईंको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्यूब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईसँग जे छ त्यो असल छ। जयमसी आजको बाइबल खण्ड हितोपदेशको पुस्तक 31 अध्यायको 18 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन् र तिनको बत्ती राति निप्दैन। धर्मशास्त्रको यस खण्डमा स्वतन्त्र तुल्याउने चारवटा सत्यताहरू हेरौं। पहिलो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन् र तिनको बत्ती राति निप्दैन। तिनी आफ्नो कारोबारको अनुमोदन वा स्वीकृति खोजिरहेकी छैनन्। जब तपाई असुरक्षित हुनुहुन्छ र आफूसँग भएको कुराको कदर गर्नुहुन्न, अरूले यसलाई न्यूनीकरण गर्न र त्यति मूल्यवान छैन भनी तपाईलाई विश्वस्त पार्न सक्छन्। हामी सबै जस्तै यी महिला पनि स्वीकृति र अनुमोदन चाहन्छन्, तर यदि तिनले त्यो पाइनन् भने तिनी यसलाई खोजी हिँड्ने छैनन् वा नपाउँदा आफूलाई कमजोर ठान्ने छैनन्। दोस्रो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। यहाँ देख्छिनको आशय बुझ्छिन् भन्ने हो, जसको अर्थ भित्री रूपमा जान्नु हो। आफ्नो योगदान के हो भन्ने कुरा तिनलाई थाहा छ र भित्रैदेखि त्यसलाई महत्व दिन्छिन्। तिनी यसको महत्वमा शंका गर्दिनन्, न त तिनले आफ्नो व्यापारको गुणस्तरको बारेमा घमण्ड गर्न आवश्यक ठान्छिन्। तिनको नाक घमण्डले फुल्ने छैन, न त तिनको आँखा छुटो नम्रतामा झुक्नेछन्। आफ्नो कारोबारको बारेमा तिनीसँग सन्तुलित र स्वस्थ दृष्टिकोण छ। तेस्रो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। यहाँ त्यस्तो व्यक्ति छ जो अरू व्यापारीहरूको कारोबारदेखि डराउँदैन वा अनावश्यक रूपमा चिन्तित हुँदैन। फलस्वरूप तिनले तुलना र प्रतिस्पर्धामा आफ्नो ऊर्जा खर्च गर्दिनन्। चौथो, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्। पहिलेको आफ्नो लाभदायक कारोबारको बारेमा सोच्दै तिनी विगतमा अल्झिएकी छैनन्, न त तिनले आफ्नो कारोबार सिद्ध नभएसम्म आफ्ना लक्ष्यहरूको खोजीलाई स्थगित गरिरहेकी छिन्। आफूले सक्दो उत्तम काम गर्दै तिनले केवल विश्वासमा कदम चाल्छिन्। तिनको कारोबार आज असल छ, भोलि परमेश्वरको हातमा छ। तिनको जीवनमा चिन्ताको लागि कुनै स्थान छैन। त्यसैकारण तपाईसँग जे छ त्यो असल भएकोले त्यसको व्यवस्थापन राम्रोसँग गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

यो थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी इसाईलाई सतावट गर्ने एक पास्टर टेक दर्मालजीको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यीशुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमको समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् त कार्यक्रमको यो खण्डलाई अब हामी निरन्तरता दिउँ।

हुनुहुन्छ यहाँहरू सबैलाई जय मसीह। म पास्टर डेक दर्नाल अनि आज विशेष मेरो जीवन गवाईको विशेष यो सेवकाईमा यो गवाईमा एकदम तपाईँहरूलाई स्वागत छ। र आज तपाईँहरूलाई मेरो जीवनमा ख्रिस्ट येशूलाई विश्वास गरे पछाडि मेरो जीवनमा प्रभुले गर्नुभएका काम भोगेका दुःख सुख आपद विपद आशिष यी सबै कुराहरू म हजुरहरूलाई सेयर गर्न गइरहेको छु र तपाईँहरू सुनेर पक्कै पनि आशिषित हुन सक्नुहुनेछ। प्रियहरू विशेष म तपाईँहरूको बीचमा मैले येशु ख्रीष्टलाई विश्वास गर्नु भन्दा अगाडिको मेरो अलिकति जीवन म तपाईँहरूलाई भन्न चाहन्छु। सबैभन्दा पहिला मैले 1996 जब मैले स्कूल पढिसके पछाडि म चाहिँ नेपालको जनकपुर जिल्लाको बेङ्गाडावर भन्ने ठाउँमा चाहिँ सनफ्लावर इङ्ग्लिस बोर्डिङ स्कूलमा चाहिँ म पढाउँ

लगाए जब त्यहाँ म पढाउन लगाए परमेश्वरको इच्छा र छ एकजना येशु ख्रीष्टलाई विश्वास गर्ने परमेश्वरको दासको घरनामा मैले चाहिँ बसेर उहाँको छोराछोरीलाई ट्युसन पढाउनु पर्ने भयो। त्यो परिवार चाहिँ इन्डियन आर्मी परिवार अनि उहाँ चाहिँ इन्डियन आर्मी गर्दा गर्दै इन्डियन आर्मीमा सेवारत हुँदा हुँदै उहाँले चाहिँ प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नुभएको रहेछ। अनि उहाँले चाहिँ बिहान बिहान मैले ट्युसन पढाउनु भन्दा अगाडि उहाँले चाहिँ आएर मलाई येशुको सुसमाचार सुनाउनु हुन्थ्यो। प्रभु येशुलाई धेरै लामो पनि भन्नुहुन्नथ्यो, प्रभु येशुलाई विश्वास गर्नुपर्छ भाइ भुटानी सर भन्नुहुन्थ्यो, उहाँले मलाई विश्वास गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि उहाँले यही वचन लगभग धेरै चोटि पढ्नुभयो, मत्ती 11:28-29 पद, हे सबै बोझले दबिएका हो मौका आओ। यो वचन चाहिँ धेरै चोटि मेरो जीवनमा उहाँले पढ्नुभयो अनि उहाँहरूले सहित धेरै प्रार्थना गर्नुभयो। प्रियहरू, जब मैले वचन सुन्दै गए त्यो वचन सुन्दै जाँदा मेरो हृदय बदलेन, परिवर्तन भएन। म त्यहाँ पढाउँदै त्यहाँबाट म ब्याक फेरि पनि रिफ्युजी क्याम्पमा आए। रिफ्युजी क्याम्पमा आइसकेपछि मैले मेरो श्रीमती 1998 रेबिका मेरो श्रीमतीलाई मैले विवाह गरे। जब विवाह भयो हाम्रो उनले चाहिँ प्रभु येशु ख्रीष्टलाई पहिल्यै विश्वास गरेर चाहिँ त्यागेकी रहेछ। अनि त्यसपछि चाहिँ मैले विवाह गरेर ल्याएँ। विवाह गरेर ल्याइसके पछाडि चाहिँ एकदमै हाम्रो जीवन धेरै ठुल्ठुलो संकष्टहरूबाट भएर हामी गयौं। अब धेरै ठुल्ठुलो संकष्टहरूबाट भएर जाँदा पनि हामी चाहिँ हल्लेनौ, किनभने मेरो बुवा चाहिँ झाँक्री हुनुहुन्थ्यो, म चाहिँ एकदमै कठोर कट्टरपन्थी एउटा व्यक्ति थिए। येशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू हामी हेर्न सक्दैनथ्यौं, हामी एकदम विरोध गर्ने घरानाको थियौं। येशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू चाहिँ घरमा आए भने पनि हामी छिचिर दुरदुर गर्ने, घरभित्र पस्न नदिने, उहाँहरूले छोएकोलाई फेरि पखाल्ने, बाटोघाटोमा हिँडेकाहरूलाई पनि बाटो काट्ने त्यस्ता खालको व्यवहार भएको मेरो घरना थियो। अनि त्यस्तो घरनामा त्यस्तो खालको पृष्ठभूमिमा अनि म चाहिँ हुर्कन्दै गए, म चाहिँ बढ्दै गए। प्रियहरू, जब मैले विवाह गरे मेरो त्यस पछाडि 1999 मेरो छोरा सिम्सनको जन्म भयो। सिम्सन जन्मिसके पछाडि त्यहाँबाट 2002 चाहिँ मेरो छोरी ठुली छोरी रोशनीको जन्म भयो। तर रोशनीको जन्म हुँदाखेरि चाहिँ उनी चाहिँ एक प्रकारले आमाको दूध चुस्न नसक्ने, आमाको दूध खान नसक्ने एकदमै दुर्बल र कमजोर अवस्थामा उनको जन्म भयो। उनको जन्म भइसके पछाडि चाहिँ त्यहाँबाट मम्मी चाहिँ सडनली मेरो श्रीमती चाहिँ सडनली बिरामी परे। अनि बुवालाई गएर मैले भने, बिन्ती गरे, बुवा मेरो श्रीमतीलाई 13 दिन भइसक्यो, आज सुत्केरीमा केही खानु भएको छैन, उल्टी मात्रै हुन्छ, केही पिउनु हुँदैन, उल्टी मात्रै हुन्छ, के भएको यस्तो? किनभने मेरो बुवा झाँक्री भएको कारणले गर्दाखेरि चाहिँ झाँक्रीको चाहिँ म धुपौरे भनेर धेरै समय मेरो लाइफ टाइममा मेरो बाउसँग मैले समयहरू बिताए। अनि मेरो आँखाले देखेको थियो धेरै बिरामीहरूलाई मेरो बाउले जाति बनाउनु भएको, धेरै रोगीहरूलाई निको पार्नु भएको, धेरै धेरै दुष्ट आत्मा लागेकाहरूलाई दुष्ट आत्माकै शक्तिमा खेदाएको विभिन्न कुराहरू मेरो आँखाले देखेको थियो। त्यस्तो खालको घरनामा म चाहिँ अनिहोर्क्यो। त्यो भएर मेरो श्रीमतीलाई र मेरो छोरीलाई पनि मेरो बुवाले निको पार्नुहुन्छ भनेर चाहिँ मैले विश्वास राखेको थिएँ। अनि मैले मेरो बुवालाई भने, मैले बुवा मेरो श्रीमतीलाई निको पार्नुहोस्। जब मैले यी कुराहरू भन्दै थिएँ मेरो बुवाले भन्दै हुनुहुन्थ्यो, त्यतिखेर जोखाना हेर्नुभयो। यसो जोखाना हेरेर अन्तिममा मेरो बुवाले भन्नुभयो, छोरा बुहारीलाई त बचाउन सकिँदैन, एकदम नराम्रो ग्रह उनी के धेरै प्रकारका कुराहरू चाहिँ उहाँले भन्नुभयो बचाउन नसक्ने। मेरो छोरी अब आमा बिते पछाडि त छोरी पनि बित्ने अवस्था भयो। त्यस पछाडि हाम्रो घरनामा एक प्रकारको रुवावासी भयो। यहाँबाट हामीले गर्नुपर्ने एउटा व्यक्तिलाई बचाउनको लागि, एउटा मानिसलाई शरीरमा बचाउनको लागि, एउटा व्यक्ति एउटा परिवारको आफूले प्रेम गरेको एउटा व्यक्तिलाई बचाउनको लागि चाहिँ यी सबै प्रकारको प्रयास, यो सबै प्रकारको चाहिँ हामीले गर्नुपर्ने कुरा चाहिँ हामीले गर्यौं। प्रेयर, सबै कुरो गर्दा पनि मेरो श्रीमती जस्तोको त्यस्तै, नानी
जस्ताको त्यस्तै। अब होपलेस भइरहेको थियौ, हामी आशाहीन भइरहेको थियौ, अब हामीले चाहिँ केही पनि गर्न नसकिने रहेछ भन्ने एउटा अवस्थामा हामी पुगिसकेका थियौं। त्यो घडी म चाहिँ दमकको पाथिबरा बोर्डिङ स्कूलमा पढाउँथे, म बिहानै काममा जान्थे, बेलुका घरमा आउँथे। एक दिनको कुरा, अगस्त 6 तारिकको कुरा हो, अगस्त 6 तारिक 2002 जब म बिहान स्कूल गए, बिहान स्कूल गएर फर्किँदाखेरि चाहिँ मेरो श्रीमती बेलुका आउँदा त प्रभु यीशु ख्रीष्टलाई ग्रहण गरेर एकदम उत्साहित भएर खुसीले भरिएर मलाई कहिले सुनाऊ भनेर उनी त बसिरहेकी रहेछ। प्रियहरू, मलाई उनले दादा भन्छन्, दादा मैले येशु ख्रीष्टलाई विश्वास गरे, मैले 14-15 दिनदेखि खाना खाएको थिइनँ, मैले आज खाना खाए, म एकदम चङ्गाई भएको मलाई अनुभव भएको छ, म स्वस्थ भएको अनुभव भएको छ। अनि नानीले पनि यत्रो 14 दिन दुध खाएको थिएन, आज त दुध खाए।

जनाउँथ्यो, म तपाईलाई पनि छोड्दिन, मेरो यीशुलाई पनि म छोड्दिन। उनको मुखबाट यही कुराहरू दिन प्रतिदिन निस्किन्थ्यो। फेरि पनि म भोलिपल्ट काममा जान्थे, बेलुका आउँथे अनि त्यसरी नै म सताउँथे। त्यहाँबाट एक दिनको कुरा हो, मेरो छोरा सिम्सन चाहिँ, मेरो ठुलो छोरो चाहिँ एकदमै साह्रो बिरामी भयो, एकदम सिकिस्त बिरामी भयो, एकदमै ठुलो बिरामी भयो। अनि त्यो बिरामी चाहिँ उसलाई चाहिँ लगभग 105 ज्वरो आयो, उसको छाती चाहिँ भुक भुक भुक भुक भुक गर्न थाल्यो। अनि त्यहाँबाट मैले मेरो श्रीमतीलाई भने, अब म हिन्दू, तिमी विश्वासी, अब तिमी क्रिस्चियन भएको कारणले गर्दाखेरि चाहिँ अब हाम्रो देउता रिसायो, अब देउता रिसाएको कारणले गर्दा अब मेरो छोरालाई प्रहार गर्यो, अब मेरो छोरो या तलामाथि केही भयो भने चाहिँ म तिमीलाई ठिक पार्छु, मैले यसै भने। अनि मेरो श्रीमतीले नम्र भन्दा, रातको 11 बजेको छ अनि 11 बजी राति चाहिँ मेरो श्रीमतीले भनिन्, दादा अब छोरालाई चाहिँ, मैले भने उनलाई हस्पिटल लैजाऊ कि तिमी के प्रार्थना गर कि के गर कि कसरी हुन्छ, मेरो छोरो चाहिँ जाति भएको हुनु पर्यो, यदि छोरा तलामाथि भयो भने चाहिँ म चाहिँ तिमीलाई ठिक पार्छु, मैले यसै भने। अनि उनले भनिन्, छोरो ठिक हुन्छ। त्यहाँबाट एउटा बाँसको चिमको खाट थियो अनि खाटमाथि छोरा बिरामी भएर हेरेक हेरेक भएर सुतिरहेको छ। त्यहाँबाट उनले भने, मलाई ल लो घुँडा घुँडा टेकु, ल घुँडा टेकु। अनि म किन घुँडा टेक्नु, मैले यसलाई विश्वास पनि गरेको छैन, किन घुँडा टेक्नु, गर तिमी। अनि उनले भने, होइन तपाईँ घुँडा मात्रै टेक्नुहोस्, केही पनि भन्नु पर्दैन, म चाहिँ म नानीको लागि चाहिँ प्रार्थना गर्छु, प्रार्थना गरेपछि चाहिँ नानी चाहिँ ठिक हुन्छ, मेरो प्रभु चाहिँ जिउँदो हुनुहुन्छ। त्यहाँबाट घुँडा टेके मैले, ल ठिकै छ, म अब नानी जाति हुन्छ भने त के छ त, घुँडा टेकिदिउँला नि त भने मैले है। अनि घुँडा टेके, अनि घुँडा टेके पछाडि चाहिँ मेरो श्रीमतीले प्रार्थना गर्न थालिन्, यस्तो प्रार्थना गरिन्, यस्तो शक्तिशाली प्रार्थना गरिन्, त्यो प्रार्थनाले चाहिँ आमेन भन्दाखेरि छोरो चाहिँ जाति भयो, हालेलुया, आमेन भन्दा चाहिँ छोरो चाहिँ जाति भयो। तर त्यो खाटमा गरेको प्रार्थनाले चाहिँ म चाहिँ त्यहाँ एकछिन चाहिँ घुँडा टेकेर बसे, घुँडा टेकेर बसेपछि त मलाई त पुरा डर लाग्यो, मेरो मुटु चाहिँ थरथर काम्न थालो। त्यहाँबाट त अह म त गलत व्यक्तिसँग बसेछु जस्तो लाग्यो। त्यहाँबाट मेरो श्रीमती जति कराउँदै थियो प्रार्थना गर्छिन्, म त मलाई त्यति डर लाग्छ, त्रसित हुन्छ, त्यहाँबाट म चाहिँ सुतेको जस्तो एक्टिङ गरे। अनि छोरो चाहिँ मेरो श्रीमतीले प्रार्थना गरेर आमेन भनेको मैले देखे पछाडि, चंगाई भएको देखेपछि, निको भएको देखेपछि, प्रभुले काम गर्नु भएको देखेपछि मेरो हृदय अलिकति बद्ल्यो, अलिकति परिवर्तन भयो। प्रियहरू, प्रभु येशु ख्रिस्टले मेरो श्रीमतीको जीवनमा काम भएको, काम गर्नुभएको मैले देखे, त्यो कुरालाई पनि म बदलिन। मेरो छोरीको जीवनमा प्रभुले काम गर्नुभएको मैले देखे, त्यो कुराले पनि म बदलिन। मेरो प्रभु येशु ख्रिस्टले मेरो छोराको जीवनमा काम गर्नुभएको मैले देखे, तै पनि म बदलिन। भोलिपल्ट अझै सताउन थाले, एकदम एकदम सताउन थाले। त्यहाँबाट मलाई त समाजका मान्छेहरूले पनि हतक भन्न थाले, बहिष्कार भन्न थाले, क्रिस्टियनी भएर यसको श्रीमती भन्न थाले। त्यहाँबाट श्रीमतीलाई चर्च पनि जान दिन छोडे एकदम, तर उनी कतिखेर कत्ताबाट भागेर जान्थिन् जान्थिन्, म पत्तै पाउँदिन थिए। त्यस्तो त्यस्तो स्थितिहरू पनि भएर हामी गयौं। मेरो श्रीमतीले विश्वास गरेपछि 3 महिना चाहिँ मैले मेरो श्रीमतीलाई सताए। त्यहाँबाट एक दिनको कुरा हो, दसैँ लाग्न आँटेको थियो, हाम्रो आदरणीय पास्टर फिलिप थापा उहाँले चाहिँ मलाई, म चाहिँ अलिअलि गिटार सिक्न मन पर्थ्यो, अनि त्यो गिटार सिक्न मन परेको कारणले गर्दाखेरि चाहिँ ल गिटार सिकाउँछु म तपाईँलाई, आउनुहोस् भनेर चाहिँ उहाँको माथि लानुभयो उहाँको घरमा। त्यहाँबाट चाहिँ गिटार, उहाँको गिटार मैले समाएँ। त्यहाँबाट मैले गिटार समाएर तोडफोड गरी भन्ने गाउँदै थिए, अनि तोडफोड गरी भन्ने गाउँदै थिए, उहाँले मलाई सिकाउँदै हुनुहुन्थ्यो, म त्यो गाउँदै थिए। गाउँदा गाउँदै त्यो त्यसको स्ट्यान्जामा जे छ त्यो कुराले चाहिँ मेरो हृदय छोयो। प्रियहरू, स्वार्थमय जीवन जिएर कति तपाईलाई रुवाएँ,

कुराले चाहिँ मेरो हृदय छोयो प्रियहरू। त्यो गाउँदा गाउँदै मैले यसो विश्वास पनि गरेको छुइनँ, मेरो आँखामा आँसु आयो प्रियहरू, मेरो आँखाबाट आँसुहरू बग्न थाले। त्यहाँबाट मैले थियो तरिका यो गीत पनि गाउन नहुने रहेछ हौ भनेर चाहिँ गिटार पनि गीत पनि छोडिराखेर ल म चाहिँ दाजु भन्थे मलाई फिर दाजु म चाहिँ गएँ भनेर साइकलमा म चाहिँ आइहालेँ। उहाँ डीमा बस्नुहुन्थ्यो, म सीमा बस्ने। अनि म घरमा आएँ, जब घरमा आएँ घरमा आएपछि चाहिँ हाम्रो भाइ लाजरस घिम्रे, हाम्रो आदरणीय अशोक सर, अनि यसरी डिबी पास्टर डिबी पास्टर आमा रोदा उहाँहरू चाहिँ हाम्रो घरमा आउनु भएछ बेलुका। अनि आएर मलाई राखेर सुसमाचार सुनाउन थाल्नुभयो। उहाँले पनि फेरि यही मती 11:28-29 पद भन्नुभयो, हे सबै बोझले दबिएका मुखा आओ, त्यही नै भन्नुहुन्छ, त्यही वचन पढ्नुहुन्छ। मलाई उहाँले त्यो वचन पढ्दा चाहिँ फेरि मलाई त्यो पहिला बेङ्गाधारमा पढाउँदाखेरि जनकपुर जिल्लामा त्यहाँको मलाई याद आयो। प्रेयरहरू, परमेश्वरको योजना तपाईँको जीवनमा छ भने तपाईँले जसरी पनि प्रभु यीशुको नाममा घुँडा टेक्नै पर्छ। हाम्रो कठोरता भन्दा महान परमेश्वरको महानता हो। यसकारण मेरो कठोर हृदयहरू चाहिँ एक पछि अर्को कुराले तोड्दै लग्यो। त्यो दिन मैले सुसमाचार सुने, भोलिपल्ट चाहिँ नुवामी छ, नुवामी अष्टमीको दिन चाहिँ मलाई त्यसरी सुसमाचारहरू सुनाइयो। त्यहाँबाट चाहिँ म चाहिँ सुते, बेलुका साँझ उहाँहरू जानुभयो, त्यहाँबाट हामी परिवार खानपिन गर्यौं, सुत्यौं। अब सुते पछाडि चाहिँ मलाई मैले एउटा दर्शन देखेँ प्रियहरू, तीनवटा तारा आकाशबाट। मैले स्वर्गदूत पनि देखिन, यीशुलाई पनि देखिन, परमेश्वरलाई पनि देखिन, तर रातमा सुतेको छु, आकाश उग्रियो अनि तीनवटा तारा चाहिँ माथिबाट झरे, अनि झरे पछाडि चाहिँ मेरो टाउकोबाट एक पछि अर्को गरेर तीनवटा तारा चाहिँ म भित्र पसे, तीनवटा तारा म भित्र पसे, तीनवटा तारा म भित्र पसेपछि चाहिँ हो मलाई चाहिँ मेरो कठोर हृदयहरू चाहिँ बिहान उठ्दाखेरि चाहिँ तोडिएको। त्यहाँबाट चाहिँ मेरो श्रीमतीलाई पनि अर्कै देख्न थाले, नानीहरूलाई पनि अर्कै देख्न थाले। मलाई त धेरै मेरो श्रीमतीलाई मेरो नानीलाई हेर्दा त माया लाग्न थाल्यो, प्रेम गर्न थाले मैले त। त्यहाँबाट चाहिँ म भोलिपल्ट चाहिँ टिकाको दिन थियो, दशमी, दशैंको टिकाको दिन, दशमीको दिन त्यहाँबाट मेरो घरबाट म बाहिर निस्के, अनि बाहिर निस्केपछि चाहिँ माथिल्लो घर हाम्रो एलबी शंकरको घर थियो, अनि त्यहाँनिर पुगे। त्यहाँ पुगे पछाडि त एकजना दिदी सेतो टालो ओढेर बाहिर बसिराख्नु भएको छ, अनि भित्र चाहिँ श्रीमान र नानीहरू चाहिँ टिका लगाइराख्नु भएको छ। त्यस्तो कुरा, त्यो दृश्य मैले देखेँ। अनि मैले दिदीलाई सोधेँ, मलाई सोध्न मन पर्यो, दिदी तपाईँ किन बाहिर बस्नु भएको छ? अनि के हो भन्दा दिदीले भन्नुभयो, मलाई त भित्र पस्न दिँदैन, म त विश्वासी हुँ, म टिका पनि लाउँदिन, मेरो श्रीमान र नानीहरू चाहिँ प्रभुलाई विश्वास गर्नुभएको छैन, उहाँहरू चाहिँ भित्र हुनुहुन्छ, म चाहिँ यहाँ बाहिर छु। अनि उहाँले एउटा शब्द भन्नुभयो, त्यसले चाहिँ म तोडिए। संसारमा यस्तै हो भाइ, संसारमा भित्र हुनेहरू स्वर्गमा बाहिर हुन्छन्, स्वर्गमा भित्र हुनेहरू संसारमा बाहिर हुन्छन् भनेर उहाँले चाहिँ भन्नुभयो। त्यो कुराले मलाई अझै छोयो, अझै अचम्म भए म। त्यहाँबाट त होइन, प्रभु फेरि बोल्नुभयो यहाँ भन्ने कुराहरू मलाई लाग्यो त्यतिखेर। अनि त्यहाँबाट चाहिँ म कुदेर हाम्रो मेरो हामी चाहिँ मिति मिति भन्थ्यो, मेरो राजेन मेरो एउटा मित्र हुनुहुन्थ्यो, अनि उहाँको दोकान थियो बेलडाङ्गी वानमा, कतिजनालाई थाहा पनि छ। अनि त्यहाँबाट चाहिँ म मेरो मित्रको चाहिँ अनि दोकानमा चाहिँ म गएँ। अनि त्यहाँनिर गइसके पछाडि चाहिँ गएर चाहिँ अनि त्यहाँबाट चाहिँ मैले दुईटा शिखर

पानी मागे त्यहाँबाट मेरो खुट्टा धोए हात धोए अनि अझै गिलासमा पनि पानी मागे त्यहाँबाट मैले त्यो पानी खाए 420 को जर्गा पान मैले मुखको कोकलेर फाले चुरोट पनि फाले गोल्डन खैनी खान्छे गोल्डन खैनीको बट्टा पनि जुठेलनामा हाले अब म ग्रहण गर्ने लायकको छु त मैले पास्टर बाबुलाई र पास्टर आमालाई सोधे त्यहाँबाट भित्र म पसे भित्र पसेपछि उहाँले एउटा गुन्द्री ओछ्याइदिनु भयो उहाँहरूले छक्क पर्दै भन्नुभयो भाइ के साँच्चै तपाईँ यसुलाई विश्वास गर्नलाई आएको कि हामीलाई छल्नलाई आएको उहाँले एक कुराहरू गर्नुभयो मैले भने पास्टर बाउ दाजु पास्टर बाउ भन्न जान्दैन थिए त्यतिखेर दाजु म यसुलाई विश्वास गर्न आएको म ग्रहण गर्न तयार छु के गर्नुपर्छ उहाँले भन्नुभयो केही पनि गर्नु पर्दैन भाइ ल यो गुन्द्रीमा घुँडा टेकेर बस्नुहोस् त्यहाँबाट मैले घुँडा टेके अनि त्यो चाहिँ नेपाली महिनाको नेपाली चाहिँ 2059 थियो त्यतिखेर अनि अङ्ग्रेजी महिनाको चाहिँ 2002 थियो र अक्टोबर 15 तारिक 2002 को दिन चाहिँ परमेश्वरले मेरो लागि तोकेर राख्नु भएको त्यो दिन घडी पोला समय उद्धारको लागि मलाई मेरो लागि नियुक्त गर्नुभएको दिन रहेछ प्रियहरू मेरो मुक्तिको लागि मेरो उद्धारको लागि मेरो छुटकाराको लागि मेरो स्वतन्त्रताको लागि मेरो स्वर्गमा नाम लेखिने दिन मेरो जीवनको पुस्तकमा नाम लेखिने दिन मलाई अलग गर्नुभएको दिन त्यो चाहिँ त्यो दिन चाहिँ पूरा भयो प्रियहरू यसकारण त्यो दिन चाहिँ मैले साँच्चै प्रभु यीशु ख्रीष्टलाई मेरो हृदयदेखि प्रियहरू मेरो विवेकदेखि होइन मेरा हेराई आँखाबाट होइन मेरो मुख मेरो श्रीमती विश्वासी भैयाले म हुन्छु भनेर होइन मैले मेरो श्रीमतीलाई पनि सोधिन मेरा बाउलाई पनि सोधिन आमालाई पनि सोधिन छिमेकीलाई पनि सोधिन आफ्नो आफन्तलाई पनि सोधिन कसैलाई नसोधिकन राजेन ब्रदरको घरबाट चाहिँ म मेरो पास्टरको घरमा गएर यी सबै गतिविधिहरू गरेर घुँडा टेकेर येशु ख्रीष्टलाई चाहिँ मैले ग्रहण गरे त्यो दिन अक्टोबर 15 तारिक 2002 सालको दिन मैले येशु ख्रीष्टलाई ग्रहण गरेको दिन चाहिँ प्रियहरू साँच्चै म उत्साहित थियो भन्दा भन्दै मलाई धेरै उत्साह आउँदछ त्यो दिन धेरै हौसला आउँदछ प्रिय त्यो दिन मेरो उद्धारको दिन थियो मुक्तिको दिन थियो अनन्त जीवन पाउने दिन थियो मेरो नाम जीवनको पुस्तकमा लेखिने दिन थियो संसारबाट स्वर्गीय कुराको लागि हिँड्न मेरो यात्रा शुरू भएको दिन थियो शुरू हुने दिन थियो प्रियहरू त्यो दिन मैले येशु ख्रीष्टलाई त्यसरी मैले ग्रहण गरे त्यो दिन मैले त्यसरी विश्वास गरे पछाडि म घरमा आए मेरो श्रीमतीलाई भने म सरप्राइज दे आजै बेलामा सरप्राइज दिन्छु भने मैले के सरप्राइज त्यस्तो भने तिमीले विश्वास गरेको येशूलाई नि मैले पनि विश्वास गरे हौ हालेलुया त्यहाँबाट हामी श्रीमान श्रीमती अंगालो मार्यौं अंगालो मारेर त्यहाँबाट चाहिँ हामीले त्यो दिनदेखि यता 2002 साल अक्टोबर 15 तारिकदेखि यता हामीले पछाडि फर्केर हेर्नु परेको छैन येशु ख्रीष्ट महान हुनुहुन्छ प्रियहरू येशु ख्रीष्ट हामीलाई त्यसरी चुन्नुभयो त्यसरी मैले विश्वास गरे यो मेरो ख्रीष्ट येशुमा भएको गवायो मेरो आँखाले श्रीमती जाति भएको देखे मैले विश्वास गरिन छोरी निको भएको देखे मैले विश्वास गरिन मेरो छोरा निको भएको देखे विश्वास गरिन बेङ्गा डावरमा सुसमाचार सुने विश्वास गरिन क्याम्पमा आएर सुसमाचार सुने विश्वास गरिन गीतले छोयो संगीत सुने संगीतले पनि परिवर्तन भएन बदलिन म तर उपदेशक 3:1 अनुसार परमेश्वरले तोक्नु भएको गलाती 4:4 पद अनुसार परमेश्वरको पूर्ण समय आए पछाडि चाहिँ म जस्तो नाथे मान्छे के हो र ख्रीष्ट येशूको नाउँमा फिलिपी 2:10-11 पद अनुसार मैले घुँडा टेके मेरो जिब्रोले येशू ख्रीष्टलाई मेरो प्रभु र मुक्तिदाता भनेर मैले स्वीकार गरे र मेरो हृदयले पवित्र आत्माले 3 दिन 3 रात पछाडि येशू ख्रीष्टलाई मृतकबाट जीवित पार्नु भएको भने मैले विश्वास गरे अनि मर्कुस 16:16 भन्छ येशू ख्रीष्टलाई ग्रहण गर्ने पिता पुत्र पवित्र आत्माको नाम बप्तिस्मा लिनेले उद्धार पाउनेछ मुक्ति पाउनेछ प्रियहरू आज यदि तपाईँहरू येशूलाई विश्वास नगर

व्यक्ति कोही हेर्दै हुनुहुन्छ भने येशूलाई विश्वास गर्नुहोस्। येशूलाई विश्वास गर्नु हाम्रो बाध्यता होइन, येशूलाई विश्वास गर्नु हाम्रो मौका हो, प्रियहरू प्रिभिलेज हो। ओ हालेलुया, जब येशूलाई विश्वास गर्यो त्यहाँबाट चाहिँ विश्वास गर्ने बित्तिकै चाहिँ अब म र मेरो बाबा मम्मी हामी सबै एउटै परिवारमा एकै ठाउँ बसिरहेका थियौं। अब मैले पनि विश्वास गरे पछाडि चाहिँ त्यहाँबाट मेरो आमा चाहिँ अब झुन्डेर मर्छु भन्न थाल्नुभयो। त्यहाँबाट मेरो बाबाले चाहिँ अब रात दिन घरबाट चाहिँ निस्कि भन्न थाल्नुभयो। त्यहाँबाट चाहिँ त्यति मात्रै होइन प्रियहरू, कुल बिग्रियो, देउता बिग्रियो, त्यहाँबाट बाबा बिरामी पर्न थाल्नुभयो, आमा बिरामी हुन थाल्नुभयो, एकदम घरमा चाहिँ अशान्ति बढेर गयो, ठुलो अशान्ति भयो घरमा चाहिँ प्रियहरू। त्यहाँबाट मेरो आफ्ना आफन्तहरू पनि आएर भन्न थाले त यहाँबाट कि तुरुन्तै निस्कि कि यीशुको धर्म छोड भन्न थाले। त्यहाँबाट त्यति मात्र होइन प्रियहरू, येशूलाई विश्वास गरेपछि आफ्नो आफन्तहरू पनि आउन छोडे। येशूलाई विश्वास गरे पछाडि सबैले त्यागे, हामीले एक्लो बनाए। त्यहाँबाट समाजका ठूला बडा मानिसहरू सबै मिलेर आएर मेरो बाउलाई उचालेर मेरो आमालाई उचालेर घरको धुरी काट्न लगाए। एक हात घरको दूरी चाहिँ काट्न लगाए, एक फिट, अनि काटेर घर छुट्यो। रिफ्युजी क्याम्पमा बनेको कटेरो छुट्याइयो। त्यहाँबाट पानी आयो, पानीको हाल भयो घरमा। मेरो श्रीमतीको घरभित्र, हामी घरभित्र थियौं, अनि श्रीमतीको त्यो घरमाथि पानीले भरिएर आल पसेर चाहिँ घुँडा घुँडासम्म भयो। त्यतिखेर हामीले गायौं प्रियहरू, बुवाले मलाई आमाले मलाई त्यागे तापनि, हामीले गायौं प्रियहरू, संसारले मलाई त्यागे तापनि फर्कदिन। साँचो प्रकारले येशूलाई हृदय खोलेर ग्रहण गरेका थियौं नि त प्रियहरू, हामीले त्यागेनौ। त्यहाँबाट घरबाट निकालियो, घरबाट निस्क्यौ, हामी निस्क्यौ घरबाट। घरबाट निस्किँदै गर्दा सानो एउटा कसैको करेसा बारीमा एउटा कटेरो बनाए, अनि कटेरो बनाएर चाहिँ नि हो यो कटेरोमा चाहिँ हामी बस्नलाई रेडी भएका थियौं। क्याम्पको एकदमै ठुला बडा भन्ने मानिसहरू आएर चाहिँ प्रियहरू मेरो त्यो घरलाई चाहिँ त्यो कटेरालाई चाहिँ भत्काए, त्यहाँ पनि बस्न दिएनन् प्रियहरू। त्यहाँबाट श्रीमती नानीहरूलाई पास्टरको घरमा राखेर चाहिँ रातारात पास्टरलाई लिएर चाहिँ हामी प्रार्थना गर्ने ठाउँमा गयौं। हामीले कसैको विरोध गरेनौ, कसैसँग हामीले मनमुटाव गरेनौ, किनभने येशू ख्रिस्टले तपाईँ र मलाई शत्रुलाई प्रेम गर्न सिकाउनु भएको छ, एउटा गाला सड्काउँदा अर्को गाला थाप्न सिकाउनु भएको छ, हाम्रो विरोध र खेदो गर्नेहरूलाई प्रार्थना गर्न सिकाउनु भएको छ, अनि ती विरोधीहरूको लागि हामीले प्रार्थना गर्न थाल्यौं, हामीले खेदो गर्नेहरूको लागि प्रार्थना गर्न थाल्यौं, हामीले थुक्नेहरूको लागि हामीले आशिष बोल्न थाल्यौं, हामीलाई श्राप्नेहरूको लागि हामीले आशीर्वाद बोल्न थाल्यौं, हो ती मानिसहरूको लागि हामीले उन्नतिलाई बोल्न थाल्यौं, आशीर्वादलाई बोल्न थाल्यौं, छुटकारालाई बोल्न थाल्यौं, विजयलाई बोल्न थाल्यौं। प्रियहरू, हामीले ती मानिसहरूलाई चाहिँ ख्रिस्टले दिनुभएको हृदयले प्रेम गर्न थाल्यौं, माया गर्न थाल्यौं प्रियहरू। हालेलुया। त्यो प्रकारले आज येशू ख्रिस्टलाई विश्वास गरेपछि सत्तावटबाट भएर हामी गयौं। त्यहाँबाट रातारात प्रार्थना गरे पछाडि परमेश्वरले उत्तर दिनुभयो, अनि उत्तर चाहिँ त्यही सेक्टर हेड, त्यही आरसीयू, त्यही क्याम्प सेक्रेटरीहरू मेरो घरमा आएर टेकबहादुर भाइ ल त्यो ठाउँमा आइतबारको दिन पारेर आइतबार एकै दिनमा चाहिँ कटेरो खडा गरेर चाहिँ आगो बाल्नु है, धुवा उडाउनु, धुवा उडेपछि चाहिँ त्यो घर भत्काउन मिल्दैन। ओके हुन्छ। त्यहाँबाट हामीले विश्वासी जनहरू क्याम्पबाट धेरै प्रभुका दासहरू जवान भाइहरू रातारात हामी भेला भयौं, अनि त्यहाँबाट दिउँसोभरिमा घर बनाएर कसैले छानो लाउने, कसैले बार लाउने, कसैले खाँबो काट्ने, कसैले इट्टा लाउने गरेर एकै दिनमा घर तयार गरेर आगो बालेर खाना पकाएर आज त्यो घरमा हामी चाहिँ सर्यौं प्रियहरू। परमेश्वर भलो हुनुहुन्छ। त्यो घरमा हामी सर्यौं, त्यहाँ बस्यौं, त्यो घरमा बसे पछाडि मानिसहरू बाटामा हिँड्थे, थुक्दै हिँड्थे प्रियहरू, ओ मसी भनेर हिँड्थे, कोही कोही मुसा भनेर हिँड्थे, अनि कोही चाहिँ घोप्टे धर्म भनेर हिँड्थे, कोही समाजमा नपच्ने मान्छे भनेर हिँड्थे।
भनेर हिँड्थे, कोही मेरो घरमा ढुङ्गा हान्थे, कोही बार च्याति दिन्थे, कोही खाल्डो खानेर आउँथे, कोही चाहिँ त्यो लगाएको इँटा भत्काउन खोज्थे फ्रीहरू। त्यस्तो सतावटबाट हामी गयौं, तर हामीले कसैलाई पनि केही पनि भनेनौ, बाजेनौ, झगडा गरेनौ, आरोप लगाएनौ, दोषारोपण गरेनौ, हात सुर्का सुर्की गरेनौ। किनभने प्रभुले साँचो प्रकारले आज हामीलाई चुन्नु भएको थियो, प्रभुको वचन हामीलाई पास्टरहरूले सिकाउनु भएको थियो, परमेश्वरको वचन आफै पनि पढ्न थाल्यौं, त्यहाँबाट आफै बुझ्न पनि थाल्यौं, त्यहाँबाट चाहिँ साँच्चै नि यसो रहेछ गर्नुपर्ने भन्ने कुराहरू हामीले चाहिँ गर्न थाल्यौं। प्रियहरू, तपाईँलाई थाहा छ त्यतिखेरको जीवनको प्रभावले गर्दा आज बेलडाङ्गी वान सारा हाम्रो विरोधमा उठ्नेहरू, हामीलाई दोषारोपण गर्नेहरू, हामीलाई आलोचना गर्नेहरू, हामीलाई आरोप लाउनेहरू, ती मानिसहरू सबैले घुँडा टेके। आज कोही पास्टर हुनुहुन्छ, कोही अगुवा हुनुहुन्छ, कोही वर्सिप लिडर हुनुहुन्छ, कोही हुमेन लिडर हुनुहुन्छ, कोही सबैले प्रभु यीशुलाई विश्वास गरे, आज उहाँहरूको जीवन चाहिँ ख्रिस्ट यीशुमा छ। प्रियहरू, तपाईँलाई म यहाँ भन्न चाहन्छु, म जस्तो विरोधी को थियो, म जस्तो कठोर को थियो, म जस्तो अपराधी को थियो, म जस्तो घिनलाग्दो मान्छे को थियो, कोही पनि थिएन। प्रियहरू, म जस्तो यस्तो एउटा मानिस बदलाउन सक्ने प्रभुले तपाईँलाई पनि बदलाउन सक्नुहुन्छ, परिवर्तन गर्न सक्नुहुन्छ, नयाँ बनाउन सक्नुहुन्छ। प्रियहरू, त्यसरी विरोध र खेदो रिफ्युजी क्याम्पमा 2008 हामी बस्दा विरोध र खेदो चाहिँ हामीले खेपी नै रह्यौं। त्यहाँबाट 2003 काठमाडौँ एन्टियोक इन्टर क्रस कल्चरल मिशन स्कूल भन्ने 6 महिनाको तालिममा जाने मौका प्रभुले दिनुभयो। त्यहाँ गएर 6 महिना पछाडि तालिम गरेर फर्केर आए। अन्तिममा म र मेरो घरना, म मेरो श्रीमती, मेरा 2 नानीहरू लिएर अगापे मण्डली चाहिँ बेलडाङ्गी वानको सेक्टर C3 त्यहाँ चाहिँ हट नम्बर 245 यो मण्डली चाहिँ शुरू भएको, एउटा कटेरोमा शुरू भयो अगापे मण्डली। अनि सेवकाई गर्दै जाँदा एकदमै जीवनमा धेरै ठूलो आशिष, धेरै ठूलो अनुभव परमेश्वरले दिनुभयो। विभिन्न प्रकारका च्यालेन्जेसहरू पनि आए, चुनौतीहरू पनि आए। सेवकाई शुरू भएदेखि के भयो भन्ने कुरो यो लङ स्टोरी छ। कस्तो खालको विश्वासको जीवनमा हामीले सेवकाई गर्यौं, कुन विश्वासमा हामी हिँड्यौं, सेवकाई शुरू हुँदाखेरि सेवकाईको शुरू कस्तो थियो, कस्तो प्रकारले हामीले गर्यौं भन्ने कुराहरू एकदमै लामो स्टोरी छ। त्यही पनि म सेवकाई गर्ने व्यक्ति कोही हेरिराख्नु भएको छ भने यहाँहरूलाई पनि चुनौती पुगोस् भनेर म केही कुराहरू तपाईँलाई भन्न चाहन्छु। हामी लगभग 1.5 वर्षको विश्वासी प्रभुले बोलाउनु भयो, सेवकाईमा हामी आयौं। सेवकाईमा आइसके पछाडि धेरै प्रकारका चुनौतीहरू आए, धेरै प्रकारका सतावटहरू आए, हामीलाई एक्लो बनाए। हामी धेरै रोयौं प्रियहरू, त्यतिखेर धेरै रोयौं। आज हामीले गलत प्रकारले यीशु ख्रीष्टलाई विश्वास गरेको भए सायद आज हामी परमेश्वरको राज्यमा हुने थिएनौ। हामीलाई हेपे, दबाए, अपहेलना गरे, धेरै त्यस्ता खालका चुनौतीहरूबाट हामी गयौं। तर त्यतिखेर चाहिँ किन हामीले यस्तो गरेको भन्दा हामी धेरै मन दुखायौं, धेरै चित्त दुखायौं। तर अहिले बुझ्दाखेरि चाहिँ परमेश्वरले हामीलाई खार्नु भएको रहेछ। परमेश्वरले हामीलाई चाहिँ सेवकाईमा अझै बलियो, अझै दह्रो, अझै शक्तिशाली भएर मेरो राज्यमा काम गरोस् भनेर चाहिँ हामीलाई तयार गर्नुभएको रहेछ। हामी एक्लै भएर केही पनि भएन, धेरै कति कुरा सयौं, धेरै सयौं हामीले सदा आज पत्तै पाएन। प्रेयरहरू, आज 20 वर्ष भइसकेछ प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेको, उहाँलाई पछ्याएर हिँडेको, उहाँको राज्यमा हिँडेको आज यतिको वर्ष भइसकेछ। प्रभुलाई उहाँको अनुग्रहको लागि हामी धन्यवाद दिन्छौ। त्यसरी हामीलाई सताएनन् मात्रै, प्रियहरू हामीलाई धेरै हामीलाई विश्वासको जीवन जिउन प्रभुको आत्माले हामीलाई सिकाउनु भयो। एउटा सागको लागि हामीले प्रार्थना गर्नु पर्थ्यो, मासु खान मन पर्दा प्रार्थना गर्नु पर्थ्यो। प्रियहरू, सेवकाईमा हामी तपाईँलाई वास्तविकता कुराहरू म भन्न चाहन्छु। रिफ्युजी क्याम्पमा सेवकाई गर्दा मैले स्कूल छोडे, पढाउन छोडेर म फुल टाइम कसैले सपोर्ट नगर्दा बाई फेथ विश्वासमा प्रभुको काम गर्न म निस्केँ, सेवकाई गर्न निस्केँ। दाल बेचेर, चामल बेचेर प्रभुको काम
हामीले गर्यौं प्रियहरु तपाईलाई थाहा छ धेरै चोटी त्यस्तो खालको समस्याहरुबाट पनि हामी गयौं तर प्रभुलाई हामी धन्यवाद दिन्छौं त्यो अनुभव गुन्द्रुकको झोलसँग मात्रै चौलानीसँग मात्रै कति चोटी खाएर प्रभुको काम गरेर हामी हिँड्यौं धेरै आँसु बगाएर प्रार्थना गर्न नानीहरूलाई भने जस्तो लाउन सेवकाईमा कति चोटी हामीले दिन सकेनौं होला उनीहरूले जान्छु भने लान सकेनौं होला सेवकाई कारणले गर्दा त्यस्तो प्रकारले डेडिकेट भएर रिफ्युजी क्याम्पमा हामीले काम गर्यौं प्रभुको सेवकाई गर्यौं तर जहिले तहिले त्यही अवस्थामा मात्रै प्रभुले क्याम्पमा राख्नु भएन 2005 जब अगापे मिनिस्ट्रीसँग हाम्रो लिङ्क भयो परमेश्वरले हामीलाई जोड्नुभयो त्यहाँबाट परमेश्वरले हामीलाई फाइनेन्सियली पनि ब्लेस गर्नुभयो र मेरो विशेष गरेर गवाई भन्दै जाँदा अझै धेरै लामो छ समयको पाबन्दीलाई पनि ख्याल गर्दै यहाँ जो जतिजनाले आज जोडिएर हामीसँग जीवन गवाईमा तपाईँहरू संलग्न भएर जोइन्ट भएर आज सुन्नुभयो तपाईँहरूलाई प्रभुले आशीर्वाद दिउन् हुन्छ यहाँहरू सबैलाई जय मसीह।

0: श्रोता साथी, तपाईं अहिले इसाई डबली सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलिङ सामुदायिक एफएम चरिकोटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौ, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौ, नेपालको संविधानको पालना गर्छौ र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौ। अतः कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने हाम्रो थम्याई छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतालाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी टेक दर्नालज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने संस्था मिशन एसेन्ट र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डबलीको यो अंकबाट म प्रस्तुत र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसी।
1: होइन ए हजुर आमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हातगोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइँलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार बालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844649908, 9844649908।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्सिन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069।
0: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश हापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश हाप, बाख्रा जोन रामेश हाप र आलू जोन रामेश हाप, आलू जोन दोलाखा, किबी जोन रामेश हापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव

0: 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
1: जागिर खाने मौका त आको थियो नि तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
5: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
4: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई, प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिकाको कार्यालय, भेडपु, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
4: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
5: मुनी त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
6: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020235649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511665046
7: अविनाश तिमी किन निराश छौ त
8: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
7: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 98440302082

0: गालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यो तीर्थ यात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन जी क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरिकोट।
4: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
4: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पाँडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडल का कुर्सी टेबल एसपीएल का सबै प्लास्टिक का बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्य मा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
7: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
8: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
7: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
8: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
7: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
8: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
7: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
8: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
7: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खरामा पानी नि?
8: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
7: यसबाट जोगिन ध्यान पुर्याउ, सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
9: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बेलुकीको 10 बजेको छ।

सारी छयाहुन राजा नमस्कार सारे दौलतले परिपूर्ण होस पवन जाई नै परेका घरे मन राखुन सबले दुर्योधन समान कर्णै समान दानमा

नारायण अब यो बताई नहीं भाई श्री श्रावण महीना को किरण पक्ष को जो एकादशी एकादशी में आत्मा कति कुरा को विस्तार करें भाई सुनो समन का आदि भनेकन समन का आदि नाम का 88,000 ईश्वरी का प्रति पुरुषोत्तजी ने बताने भो स्वैनी कथा लिया यतापटि जो हस्तिनापुर में राज्य गर्ने भएका महाराज युधिष्ठिरलाई परमात्मा प्रभु भगवान कृष्णचंद्र ने बताने भो स्वैनी कथा लिया हमारा आदरणीय श्रोता महान भावहरू में यह कथा मैं प्रस्तुत कर लाई रखे छु राजन अब ते मौका में अब यतापटि के भैरा तो भाई ल अब यहां को जो नुआई धुआई भी संपन्न भो यहां को जो पूजा आजा भी संपन्न भो नुआई धुआई करे पूजा आज करहाल पर्च ढिल नुहन पर ढिल यतापटि जो पूजा आजा करना ढिल अंदर अब सारा संपूर्ण एकदम सीतलीकन उतापटी जो एकदम छिटो कर अब कथा सुन्न पाएदि चौपट राम्रो हुन्थ्यो अब हामीले जो काम छिनी सक्यो नुहाई धुआई सकेर त्यहाँबाट पूजा आजाहरू पनि भइसकेपछि उपरांत अब कथा सुन्न पाएदि हुन्थ्यो भन्ने यहाँहरूको विचार त्यस्तो किसिमको जो विचार र यस्तो किसिमको जो ध्यावन्तमा हजुरहरू हुनुहुन्छ अब म पनि ओहो यहाँहरूलाई कथा सुनाउन पाएदेखि चौपट राम्रो हुन्थ्यो भनेर भन्ने कुरा मलाई पनि त्यो एकदम मनमा सलबल लागिरहेको छ र अनिखेरि अब म कथा यहाँहरूलाई जुन प्रस्तुत गर्नको खातिरमा अनिखेरि म एकदम तयारी भएर म बसिरहेको छु यहाँहरू सुन्नमा तयारी म जुन हो प्रस्तुत गर्नमा तयारी भएपछि त कुरो त मिली त गयो नि अनिखेरि मिलिसकेपछि ल अब यहाँहरूलेबाट भक्तिपूर्वकले गरिकन जो सुनिबस्योस् अनि अब यो जुन साउन महिनाको कृष्ण पक्षको जुन एकादशी के एकादशी कामिका एकादशी हो आजको नाम एकादशीको नाम अनि अब कामिका एकादशीहरू अनि अब जब त्यस्ता किसिमले गरिकन उतापट्टि त्यो एकादशीको जो प्रस्तुतहरू जब जब त्यसरी जो गर्दछु अनि ए महाराज ल हेर्नुहोस् त ल भनेर भनिसकेपछि अब सुरु भयो ल अब सुरु गर्न भनेर लाग्यो अध्यात्म विद्या निरतैर यद पलम प्राप्त नरै ततो बहुतर कामिका व्रत सेवन भनेर भनिएको छ कि जस्तै जो अध्यात्म विद्यामा लागेका त्यस्ता किसिमका जो मानिसहरूले अब जुन फल पाउनुहुन्छ अनिखेरि यो का जुन त्यो कामिका नामरेको जो एकादशीको व्रत गर्नाले गरिकन अनि त्योभन्दा पनि एकदम सिद्धले धेरै राम्रो किसिमको जो फलहरू पिन्दछ महाराज त्यस कारणले गर्दाखेरिमा यो कामिका एकादशीको जो व्रतहरू हामीहरूले अवश्य मेरो गर्नुपर्दछ अनिखेरि जस्तै आज श्रावण महिनाको कृष्ण पक्षको जो एकादशी हो अनिखेरि अब यस बारेमा जो परमात्मा प्रभु भगवान्ले अनिखेरि के भनेको छ त भने यसलाई भने वासुदेवलाई अनि वासुदेवलाई अनि अब त नमस्कार गरेर त्यहाँबाट अलिखेरि युधिष्ठिर महाराजले अलिखेरि श्रावण महिनाको जो कृष्ण पक्षको एकादशीमा अलिखेरि कुन नामको जुन एकादशी पर्दछ हे प्रभु अलिखेरि अब त्यसको जुन विधि विधानहरू अनिखेरि यो र सबै कुरा जो वर्णन गरेर जो बताइदिनुहोस् होस् म सुन्न चाहन्छु भनेर जब महाराज युधिष्ठिरले भनिसकेपछि उपरान्त अलिखेरि जो परमात्मा प्रभु भगवान् श्रीकृष्ण भन्न लाग्नु भइराखेको छ के भन्नुहुन्छ त भनेदेखि राजन अब यही एकादशी र जुन हो त्यसको जो व्रत गर्नाले गरिकन के हुन्छ भने सल्लाह भने त्यसको जो व्रत गर्नाले गरिकन सबै जो हो पापहरू जे जानेर अथवा नजानिकन गरेका जुन किसिमको जो पापहरू छन् ती पापहरू सम्पूर्ण जो नाश हुन्छ अब यस्तो नाश गर्ने बारेमा म तपाईँलाई जुन हो यो बताउँदछु सुन्नुहोस् जस्तै अब यी एकादशीको महात्म्य बारे जुन नारदजीले उता कस्तो त भनेपछि नारदजीले ब्रह्माजीसँग सोध्नु भइरहेको थियो सोधेपछि त्यहाँबाट अलिखेरि जो उतापट्टि ब्रह्माजीले नारदलाई अलिखेरि जब त्यसरी जो बताउनु भयो र अनि नारदजीले ब्रह्माजीसँग अलिखेरि एकदम सहले गरिकन अनि के भनेको थियो भन्नुभएको छ म हजुरबाट यो कुराहरू एकदम थाहा पाउन चाहन्छु प्रभु मैले थाहा पाउन पाएदेखि चौपट त्यो भनेर भन्ने यस्तै किसिमको जो चाहना उतापट्टि राजा युधिष्ठिरले यस्तो गर्नु भइराखेकै छ जस्तै जो श्रावण महिनाको कृष्ण पक्षमा जस्तै जो जुन एकादशी पर्दछन् भनेदेखि भन्दछ कि त्यस्ता जो नामले
गरिकन के हुन्छ प्रख्यात भइराखेको कामीका नामले चाहिँ प्रख्यात भइराखेको त्यस्तै किसिमको एकादशी अब त्यही एकादशीको अनि फेरि र अब कुन देवताको चाहिँ पूजा गरिन्छ त त्यही एकादशीमा अनि खेरि अब त्यस पूजाबाट अनि खेरि कस्तो चाहिँ किसिमको तपाईँले जो पुण्यहरू फलहरू प्राप्त हुन्छ यो सबै मलाई बताइदिनु होस् होस् हे प्रभु म सुन्न चाहन्छु भनेर अनि नारदजीको यस्ता किसिमको जुन प्रश्न सुनिसकेपछि उपरान्त अनिखेरि अब ब्रह्माजीले अनिखेरि जो भन्न लाग्नुभयो कसौँ नारदसँग अब यतापट्टि जुन महाराज युधिष्ठिरलाई परमात्मा प्रभु भगवान्ले भन्नुहुन्छ अनिखेरि यतापट्टि र एउटै सिलसिलाबाट गइराखेकै छ महाराज भन्नुहुन्छ कि हेर अब सम्पूर्ण लोकको जुन हो माया हित भनेको मायाको लागिमा अनिखेरि तिम्रो एकदम गरिकन प्रश्नको उत्तरहरू म दिइरहेको छु जस्तै साउन महिनाको अलिकति जुन कृष्ण पक्षको जो एकादशी हुन्छ अलिकति अब त्यो एकादशीको नाम के हो त भन्दा भने कामिका कामिका एकादशी हो अलिकति अब यस यी एकादशीको सम्झनाको जुन हो दिनमा अनि फेरि सम्झना गर्नाले गरिकन सम्झना गर्नाले मात्रै पनि अनि वाजपेयी नामरीको एक गर्दाखेरि जुन जुन किसिमको पर्छ त्यही किसिमको जो फलहरू जो त्यो भएर जाने काम गर्दछ ए महाराज हेर्नुहोस् जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त तपाईँतापट्टि जस्तै वाजपेयी नामरीको जुन हो उतापट्टि जो फलहरू त्यसरी जो मिल्ने काम गर्दछ महाराज हेर्नुहोस् जब त्यति भइसकेपछि उपरान्त अब यही दिन अब श्रीधर हरि विष्णु माधव मधुसूदन यी आदि गरेका जो नामबाट अधिखेर भगवानको जो पूजाहरू गर्नुपर्दछ अधिखेर भगवान श्रीकृष्णको जो पूजाबाट अनि अब जुन फलहरू मिल्दछ भनेदेखि त्यो गङ्गा काशी नैमिषारण्य त्यस्तै किसिमले गरिकन जो पुष्करहरू क्षेत्रमा गएर जो गाई उतापट्टि गएर त्यहाँबाट स्नान दानहरू गर्नाले गर्दाखेरिमा जुन किसिमको जो फल प्राप्त हुन्थ्यो भनेदेखि त्यो किसिमको जो फल अनिखेरि यही नै कामी एकादशीको व्रत गर्नाले गरिकन मिल्दछ महाराज हेर्नुहोस् अनिखेरि जस्तै जो सिंह राशिमा उतापट्टि जो बृहस्पति अनि स्थित भएमा तथा अनिखेरि व्यतिपात र गणान्तजोगमा अनिखेरि गोदावरीमा स्नानबाट गोदावरीमा गएर स्नान गर्दाखेरि जुन किसिमको फल प्राप्त हुन्छ त्यही किसिमको जुन फलहरू हुन्छ महाराजहरू सब गोदारी खुल्ने भनेर भनिन्छ नि गोदारी कसरी चाहिँ खुल्छ त भनिन्छ भने बाह्र वर्ष मेला हो बाह्र वर्षमा खुल्छ अनिखेरि अब त्यो बाह्र वर्ष अथवा कति वर्षमा हुन्छ अनिखेरि अब त्यो भन्न सकिँदैन जस्तै जो भदौ महिनामा सूर्यनारायण केमा हुन्छन् सिंह राशिमा हुन्छन् अनि अब त्यो सिंहै राशिमै गएर अनिखेरि अब त्यहाँबाट कस्तो भनिन्छ भने अनि गुरु बृहस्पति अस्ताउनुपर्छ गुरु बृहस्पति अस्ताइसकेपछि अनिखेरि बास अनिखेरि सिंह अस्त भनेर भनिएको हुन्छ त्यो अनिखेरि के भयो त भन्दैछ भने अनि गोदावरी खुल्छ गोदावरी खुल्ने भनेको त्यो त्यसरी खुल्छ अनिखेरि नत्र भनेको दिउँछु भने अनि सधैँभरि त्यो गोदावरी खुल्दैन त्यहाँबाट अघि

बाटो अनि अब तपाईंले पनि गन्धर्व र नाग शहीद भएर सबै जो देवताहरू हेर्नु त्यहाँबाट पूजित हुन्छन् र अत यस पछाडि जुन पापबाट ब्रह्माले महाराज हेर्नुहोस् यस्तै किसिमले गरिकन उतापट्टि पापबाट डराउने त्यस्ता किसिमका मानिसहरूले अलिखेरि पूजा प्रयत्न गरेर अलिखेरि कामिका एकादशीको जो व्रतहरू पूजाहरू गर्नुपर्दछ महाराज अब जो भयङ्कर पापमा डुबेको छ भने तापनि अलिखेरि यो कामिका एकादशीको व्रतकर्ताले गरिकन त्यो पापबाट एकदम सिधाले गरिकन जो मुक्ति भएर जाने काम गर्दछन् यस श्लोकको सुख शान्ति अन्त्यमा जो कतिहरू मिल्दछ महाराज हेर्नुहोस् अनिखेरि उतापट्टि सन्ध्यात्म जस्तै आध्यात्म विद्या विद्या पारायण मानिसलाई अनि अब जुन फलहरू जो प्राप्त हुन्छ सोभन्दा पनि जुन ज्यादाको फल यिनै कामीका नाम गरेका जुन एकादशीको व्रत गर्नाले गरिकन मिल्दछ हे महाराज हेर्नुहोस् जब त्यस्ता किसिमले गरिकन मिल्दछ अनिखेरि अब एकादशीको जो व्रत गरेर त्यहाँबाट अनिखेरि त्यहाँबाट रात्रिमा सकिन्छ भने जागरामहरू बस्ने जागरामहरू बस्नु पर्दछ त्यहाँबाट अब उतापट्टि भयङ्कर डरलाग्दा जुन यमराजको जुन हो उतापट्टि सामान्य उतापट्टि पढ्नु पर्दैन हामीहरूले यो हो कामिका नामहरूको एकादशीको व्रत गर्नाले गर्दाखेरिमा त्यस्तो जुन यमराजको डर मान्नु हामीहरूले कहिले पनि पर्दैन भनेर त्यहाँबाट दुर्गति बोक्नु पनि पर्दैन अनि लालमणि जस्तै जो मोतीहरू भए वैदुर्या र त्यहाँबाट मुगाहरू यी आदिबाट त्यहाँबाट एकदम पूजित भएर अलिखेरि रहनेछन् यो महाराज हेर्नुहोस् अलिखेरि अब जसको तुलसीको जस्तै मञ्जरीले अलिखेरि अझै केशव परमात्मा प्रभु भगवानको जो पूजाहरू गरेको छ भने अलिखेरि उसले जुन आजन्म गरेको पाप रहेछ भने पनि अलिखेरि त्यसरी जुन हो तुलसी मञ्जरीको जुन हो मञ्जरीले त्यसरी जो भगवानको पूजा गर्नाले गरिकन ती पापहरू सम्पूर्ण नाश भएर नष्ट भएर जाने काम गर्दछन् अलिखेरि जसरी अलिखेरि जो तुलसीको जो दर्शन गर्नाले गरिकन सारा पापहरू जो समुदायहरू नाश भए गरिन्छ अनिखेरि जो छुनाले गरिकन के हुन्छ भने यसलाई पनि शरीरलाई जो पवित्र बनाइदिन्छ अनिखेरि उतापट्टि जुन हो प्रणाम गर्नाले गरिकन के हुन्छ रोगहरू जो विनाश भएर जाने काम गर्दछ अनिखेरि जल सेचन गर्नाले गरिकन के हुन्छ त भनिन्छ यमराज पनि एकदम शीतल गरिकन अनिखेरि त्यस्ता जो व्यक्तिसँग अनिखेरि डराउने काम गर्दछन् अनि जो उतापट्टि जस्तै जो रोप्नाले गरिकन के हुन्छ त भने यसलाई भने भगवान श्रीकृष्णको नजिक भगवान कृष्णको जुन नजिक जो भइन्छ महाराज हेर्नुहोस् अनिखेरि भगवानको जुन चरणमा उतापट्टि चढाउनाले गरिकन के हुन्छ त भने यसलाई पनि मोक्ष रूपी जो फलहरू प्राप्त भएर जाने काम गर्दछ अनिखेरि त्यस्तो जो तुलसी देवीलाई हामी बारम्बार नमस्कार गर्दछौँ नमस्कार छ भनेर त्यहाँबाट अलिखेरि उतापट्टि त्यो दैनिक पूजा या इत्यादि दृश्य नारायणम जब त्यस्ता किसिमले गरिकन उतापट्टि जुन हो सम्पूर्ण पापहरू नाश भएर जाने काम गर्दछ जसले एकादशीको दिन व्रत बसेर त्यहाँबाट अलिखेरि उतापट्टि राति दीपदान बत्ती पालेर परमात्मा प्रभु भगवानलाई चाहिँ बत्तीहरू जो अर्पण गरिन्छ अरे भनेदेखि अनिखेरि त्यसको जो पुण्यको संख्या गरेर साध्यै हुँदैन अनिखेरि चित्रगुप्त पनि अनिखेरि त्यसको जुन संख्या चित्रगुप्तले पनि जान्दैनन् महाराज हेर्नुहोस् जब त्यस्तो भयो त्यस कारणले गरिकन एकादशीको दिन भगवान श्री कृष्णको जुन हो सामान्य त्यसरी जसले बत्ती पालिन्छ र अनिखेरि उसको जुन हो तुरहरू स्वर्गलोकमा स्थित रहेर जो अमृतपानहरू गराइन्छ भनेदेखि अमृतपान गरेर तृप्त हुन्छ भनेदेखि अनिखेरि त्यस्तै नै जो घिउहरू भयो अथवा उतापट्टि जो तिलको तेलमा भगवानको जस्तै जो उतापट्टि सामान्य बत्तीहरू पालेर त्यहाँबाट अनिखेरि त्यस्ता मानिसहरूलाई जो उतापट्टि के हुन्छ भने बत्ती बालेर त्यसरी चढाइन्छ अरे भने अन्त्यम गाडीमा जुन जस्तै अनि अब यस्ता हरेक किसिमको जुन पापहरू नाश भएर जाने काम गर्दछ।

महाराजहरू सबै कामिका एकादशीको जुन व्रत बारे सबै जो वर्णनहरू त्यसरी जो गर्नु पर्दछ अनिखेरि त्यसरी जो व्रत गर्दाखेरिमा सम्पूर्ण जो हो उतापट्टि धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिल्छ त्यस कारणले गर्दा यो कामिका एकादशीको जो व्रतहरू त्यसरी जो गर्नु पर्दछ हे हे महाराज युधिष्ठिर भनिकन महाराज युधिष्ठिरलाई जो परमात्मा प्रभु भगवान्ले बताउनु भएको र अनिखेरि त्यहाँपट्टि नारदलाई ब्रह्माजीले बताउनु भएको जुन किसिमको जो कथाहरू हो सुहिनी कथाहरू यहाँ ल्याइकन अनि हामीहरूले जो प्रस्तुत गर्यौं अब हामीहरूले यो पुराण कथा कहाँबाट निकाल्यौं ब्रह्म वैवर्त पुराणबाट हामीहरूले जो निकालिएको छ र अब त्यस कारणले गरिकन अनि ओ अब आज जो पूजा गर्दाखेरि भगवानको के नामले पूजा गर्छ पुरुषोत्तमाय नमो भनेर पूजा गर्नु होला त्यहाँबाट जस्तै आज शक्तिको जो पूजा गर्दाखेरि हो विजय शक्ति नमो भनेर पूजा गर्नु होला महाराज हेर्नुहोस् जब त्यसरी जुन हो उतापट्टि अनि हरेक किसिमले गरिकन जो पूजा आजहरू त्यो गर्ने काम गर्नु पर्दछ अनि फेरि यसरी जो व्रत गर्दाले गरिकन सम्पूर्ण पापहरू नाश भएर जाने काम गर्दछ यो महाराज युधिष्ठिर भनिकन अनि फेरि महाराज युधिष्ठिरलाई परमात्मा प्रभु भगवानले जो बताउनु भएको जुन जुन किसिमको कथाहरू हो अनि फेरि अब सोही नै कथाहरू ल्याएर हामीहरूले जुन यहाँ ल्याइकन हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्यौं अब यो कथाले चाहिँ धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिल्नुहोस् भनेर भनिर अनि यहाँ शनिश्चरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु संकटा आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्तै किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो जस्तै श्रावण महिनाको कृष्ण पक्षको एकादशी कामिका एकादशी वर्षले गरिकन यथामति विस्तार गरियो यो कृष्ण वृन्दावनको बिहारी यो सत्यको सुन्दर रूप धारी ये विश्वव्यापी त्रयता बहारी उद्धार हाम्रो गर हे मुरारी नारायण ओम श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो नाम नरबहादुर खड्का। मेरो घर कालिङचोक वडा नम्बर 9 कटुवा बजार कालिका छन्। नरबहादुर खड्का 82 मेरो उमेर।

ना जाने में सन तिरताई को पापी राचे उनलाई मारे चन तिरताई को पापी राचे राउनलाई मारे चन तिरताई को पापी राचे राउनलाई मारे

0: जय श्री सच्चिदानन्द गुरु महाराजको जय हे कालिनी माता हे जग जननी हे माताजी जय हे सच्चिदानन्द गुरु महाराज तिम्रो शरणमा सदा शान्ति जाऊ सदा सुखी नारायण आनन्द हे।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी कालिन्चौक गाउँपालिका वडा नम्बर 7 भवटिनी गुणरत्न मालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु। यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो मर्नु

देह छनाङ्गो कपडा छैन अञ्जली बाहेक बर्तन छैन भिख गरी खान्छन् रुख मनि बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण भजनारायण सजन हो जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो।

यौवन सकिँदा काम छठा पानी सुके पछि पोखरी झुट्टा धन सकियो त जान बिरान ततो बुझे पछि संसार छटुना भजनारायण भजनारायण भजनारायण सजन हो।

तिमी कनाई मले खैची लिने छन् भजनारायण भजनारायण भजनारायण सजन हो।

बचक चकी स्वप्न सरी हो भजनारायण भजनारायण भजनारायण सजन हो।

0: बेगुतार लादु बेगुतार म देवी प्रसाद ओली म दुई चार सिलक भन्न म सहरिङ इलाकामा आइरहेको छु।
1: आमा बाबुलाई रुवाई दुःख दिन्छन् छोरा र नातेहरू, सासुलाई पनि रोउँछन् दुरु दुरु स्वानी बुहारीहरू, घर जाई बस्न त कतिजनाहरू शङ्ख नमानिकन, स्वानी चाकरी त पनि केही गुन्जरा घरलन कले कारजन, जेठीलाई सभाए कान्छे तिरका होलान् छ ते सन्तति, तिनलाई मात्रै घरमा दिनेछन् हिंसा र धनै सम्पत्ति, गाई ब्राह्मण गरी पाजनको उदाहरण केही पनि गर्नु छैन करापे दुःख वर्जन देलान् निठो भने सिङ्गो पारी।

अली गर्नु लाउने कहिल्यै टिको लगाए भए बस्नु पर्दछ नारी जनहरूले सोझो पति कै गरे नकल झकल सङ पारी फरिया मुजा पछाडि धरी ऐ भाँजी कबरा लगाउँछ नकली लगाउँछ लुगा मन परे छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्थे भूमिमा सातो खाइदिन्थे ती जानहरूको त्यसै दिनै काममा छोरा छोरी कुट्ने रिसाइ गरेर गाली दिने कर्कसा साँझमा बत्ती नबाली घरमा फोहर गर्ने सर्वदा जोगी जङ्गम त द्वारा मर्ख लगाए कसरी कराए पनि दीक्षा झट्टै नदिकन इलम लागे फर्किनु भने यो कलीमा यो यस्तै हुनेछ यो कलीमा यस्तै हुनेछ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको शिवजी विदेशको नयाँ सृष्टि लैदौ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको शिवजी विदेशको नयाँ सृष्टि लैदौ ऐको शिवजी विदेशको नयाँ सृष्टि लैदौ बाचन जाला धन

लायू खायू अंतिम महासरे जानू पर्ने लायू खायू अंतिम महासरे जानू पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम

अगे लाउँछ कुर्ताई टेपाई लान्छ हे महाराजै अगे लाउँछ कुर्ताई टेपाई लान्छ नरकामा डुबाएर ठुलो दुःख दिन्छ नरकामा डुबाएर ठुलो दुःख दिन्छ कतो